0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दरलामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिल

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
4: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
5: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-580-28-964।
6: रङ बहार, रङ बहार,
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।

सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्य भरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थायराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
8: भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि, गाई जात्रा, विश्व आणविक परीक्षण विरुद्धको दिवस।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
8: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाइमा नागरिक।
9: रसुवा बाढीमा हालसम्म 580 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
8: धुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार सुरु, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालन, रसुवा फेरि सडक सञ्जालमा जोडियो।
9: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्युएचओको घोषणा, G20मा इरानमाथि दबाव बढाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी।
8: र रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश, नेपालको बाढी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपिल।

0: खबरको सबैभन्दा सुरुमा ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
2: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय रसुवाको सञ्चार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढी बढेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पुरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौँ कि बाढी बढेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढी केही बढेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौँ, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठुलो जोखिम, अस्तिभन्दा ठुलो जोखिम चाहिँ निम्ति नै देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी समाजका मान्छेहरू बाढी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध अपिल के गरिरहेका छौँ भने जो अस्तिको बाढी जुन 10 गतेको बाढीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा स्थायी शिविरहरूमा हुनुहुन्छ उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठुलो बाढी आउने अवस्था होइन। त्यस कारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा त्यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपिल छ।
0: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट 579 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका 1 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। सरकारले विपदका घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतकाको विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
1: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात्र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 स्याप्रोबेसी, आमा छोदिङमो 1 हाकुबेसी तथा उत्तर गया 4 पैरेबेसी र वडा नम्बर 5 बेत्रावती बजार लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताउनु भयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढीका कारण रसुवागढीदेखि नुवाकोटको त्रिशुली बटारसम्मको करिब 80-81 किलोमिटर सडक खण्डमा ठूलो क्षति पुगेपछि स्थल मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, स्याप्रोबेसी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 विदेशी नागरिक सहित करिब 700 उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थल मार्गबाट उद्धार गर्न सुरु गरिएको छ। 10 आएको बाढीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाडौँ आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
4: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनु पर्छ?
5: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
6: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
7: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
6: फोन नम्बर 081-530-398।
8: आज म एकदम खुसी छु।
9: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
8: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
9: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
8: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
9: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
8: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
9: ल ल हुन्छ हुन्छ ल।
1: 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण सङ्कलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4,38,00,00,00,000 शीर्षकको अर्को खबर छ। भोटिकुसीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भोटेकोसी बाढीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फँसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी, न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सडक शीर्षकको खबर छ भने भित्रपृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अँध्यारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरीले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अँध्यारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
0: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर एक र चारका सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिएर हिमबारी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबारी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबारी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शब्द दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ्दो गर्मी तथा घाम पानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाडौँबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाडौँका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब गृहको क्षमता भन्दा धेरै सब पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाडौँबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्कविहीन छन्। बाढीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन शीर्षकमा किरण अधिकारीले काठमाडौँबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन रहेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टिबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाव दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। G20 अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसएभिएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्री परिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रुसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रुसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगितामध्ये एक सवल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिप मर्कोडलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलिया को नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
1: बाढीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बच्ने उपाय के होला? कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
0: प्रदूषित हुन सक्ने शिक्षकहरूको भनाइ छ। यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौँ।
5: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाडी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन्, र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौँ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू, त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन्। र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठुलो बाढी थियो, त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन्। र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानु होला, किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
13: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिएला?
5: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो, र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौँ भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठुलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
1: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढी प्रभावितको उद्धारका लागि 3 तहको समन्वयको अभाव।
1: र सुवाबाडीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन। बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: दुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार सुरु, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा र सुवा फेरी सडक सञ्जालमा जोडियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्युएचओको घोषणा, G20 इरानमाथि दबाव बढाउने अमेरिकी तयारी, नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी।
0: र रविन्द्र ढाँट रोड टु UFC को फाइनलमा प्रवेश, नेपालको बाढी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपिल।
1: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले यी नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौँ। यो अलि अगाडिको कार्टुन हो, समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौँ। खासमा यो कार्टुन काङ्ग्रेसका सभापति शेरबहादुर देउबा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ। उहाँ सडकमा गाडीको माथि रूप टपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सडकबाट पार गर्दै पार्टी कारले पुग्नु भएको प्रसङ्गलाई यहाँ देखाउन खोजिएको छ। र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नुभएको छ र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाडीमा गइरहेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ठिक भन्नुभयो, मैले पनि त्यही ठाउँबाट टाउको निकाल्या थिए, सकिन।
0: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: यो कृष्ण सार FM
15: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
16: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिलसेना र रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू।
1: रसुवामा आएको बाढीका कारण हालसम्म 586 जनाको शव फेला, सम्पर्कविहीन हुनुभएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारले 3 करोड सहयोग गर्ने, बाढी प्रभावित क्षेत्रबाट सेनाको हेलिकप्टरबाट 900 जनाको उद्धार।
1: भोटेकोशी नदीमा आएको भीषण बाढीमा विभिन्न देशका 511 विदेशी नागरिक अझै बेपत्ता, सबको तस्विर हेरेर पहिचान गर्न डिस्प्ले बोर्ड, 2 जनाको पहिचान।
0: र बाढी पीडितका लागि एनआरएनको 5 करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने, बाढी पीडितका लागि एडिबीले 50 लाख अमेरिकी डलर अनुदान दिने।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
4: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 13 गते शनिबार, नेपालगञ्ज आसपासको क्षेत्रको आकाशमा थोरै बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 32 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म करिब 586 जनाको मृत्यु भएको छ। बाढीले बगाएका 586 शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको छ भने 2000 भन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् भने ठूलो सङ्ख्यामा घरहरू ध्वस्त भएका छन्। सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी किनारबाट 233 शव फेला परेका छन्। यस्तै नवलपरासी पूर्वी पश्चिममा 154, गोर्खामा 46, धादिङमा 40, नुवाकोटमा 37, तनहुँमा 30, रसुवामा 12 र नवलपरासीमा 27 शव भेटिएका छन्। भेटिएका कतिपय मानव अङ्गहरूको शनाखत हुन बाँकी छ र शव फेला पर्ने क्रम अझै जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 517 विदेशी सहित कुल 1924 भन्दा बढी मानिस बेपत्ता छन्। बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी तथा कर्मचारीमध्ये नेपाली सेनाका 45, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरीका 13, भन्सारका 15 र अध्यागमनका 15 जना रहेका छन्।
0: यस्तै सर्वसाधारण तथा पर्यटकमध्ये जलविद्युत आयोजनाका 933 जना, आन्तरिक पर्यटक 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना रहेका छन्। यसैबीच चीनतर्फको सीमावर्ती क्षेत्रमा रहेको तालको जलस्तर र रङमा परिवर्तन आई पानी बाहिरिन सक्ने खबर प्राप्त भएकाले तल्लो तटीय क्षेत्रमा फेरि बाढीको जोखिम रहेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार विनाशकारी बाढीको ठूलो खतरा नरहे पनि नदीको जलसतह अकस्मात बढ्न सक्ने सम्भावना भने कायमै छ। जिल्ला प्रहरीकारले रसुवा र बाढी पूर्वानुमान महाशाखाले भोटे कोसी हुँदै त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्मका बासिन्दालाई अर्को सूचना नआउन्जेलसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल समेत गरेको छ। अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर सम्पर्कविहीन हुनुभएका बाँकेका एक युवकको शव चितवनमा फेला परेको छ। बाँकेको कोहलपुर नगरपालिका 11 घर भएका 23 वर्षीय कविलाल चौधरीको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार फेला परेको शवको पहिचान खुलेपछि परिवारलाई बुझाइएको छ। चौधरी भोटेकोसी नदीमा आएको बाढीमा परेर बेपत्ता हुनुभएको थियो। बाढीपछि खोजीका क्रममा चितवनमा शव फेला परेको हो। पहिचान खुलेसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी चौधरीको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बागेश्वरी पोस्टले खबर लेखेको छ।
0: लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपियाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद प्रभावित नागरिकका लागि उक्त रकम सहयोग उपलब्ध गराइने शुक्रबार जानकारी दिनुभएको हो। प्रदेश सरकारले लुम्बिनी प्रदेश स्थित स्थायी रूपमा बसोबास गर्ने कुनै नागरिक विपदमा परि मृत्यु भएमा उनका परिवारलाई प्रति व्यक्ति 1 लाख रुपियाँको दरले राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। मुख्यमन्त्री आचार्यले विपदको कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी राजनीतिक दल नागरिक समाज राष्ट्रसेवक सामाजिक सङ्घ संस्था सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा उद्धारका कार्यक्रममा सक्रिय सहभागी जनाउन अपिल समेत गर्नुभएको छ। उहाँले विपदको संवेदनशील समयमा अस्पष्ट सूचना अफवाह र भ्रामक सामग्रीको प्रचार प्रसार नगर्न समेत आग्रह गर्नुभएको छ। विपद सम्बन्धी सूचना सम्प्रेषण गर्दा आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उहाँले सञ्चार माध्यम तथा आम नागरिकलाई आग्रह समेत गर्नुभएको छ।
1: रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा शुक्रबार साँझसम्म 900 जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ। टिमुरे, स्याफ्रुवेसी, मैलुङ लगायतका इलाकाहरूबाट 56 जना विदेशी नागरिक, 33 जसमध्ये 33 भारतीय, 4 जर्मन, 16 चिनियाँ, 1 ओमानी र 2 कोरियन सहित 900 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। यही भदौ 10 गतेदेखि हालसम्म नेपाली सेनाले स्थल उद्धार 200 र हवाई साधन मार्फत विदेशी नागरिक 163 जसमध्ये 113 भारतीय, 4 जर्मन, 26 चिनियाँ, 2 अमेरिकन, 2 इटालियन, 1 ओमानी र 15 कोरियन सहित 1900 जना गरी 2101 जनाको उद्धार गरेको छ।
0: यस्तै भोटेकोसी नदीमा आएको बाढीले बगाएर त्रिशुली तथा नारायणी नदीमा ल्याइएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँकेको कोलपुर नगरपालिका 11 निवासी 23 वर्षीय कबीरलाल चौधरीको शव दाजु सुग्रीन थारूले पहिचान गर्नुभएको छ। त्यसै गरी रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका 4 नेवारपानी निवासी 43 वर्षीय रामकाजी पौडेलको शव उहाँका दाजु सुभाष पौडेलले शनाखत गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभएको छ। पश्चिम डायरीमा रसुवा बाढीबाट सम्पर्कविहीन बाँकेका नागरिकहरूको खोज तथा उद्धारको पहल।
6: धेरै नागरिकहरू चाहिँ मिसिङ हुनुहुन्छ, उहाँहरूको खोजी कार्यको लागि चाहिँ हामीले डेटाबेस प्रोफाइलिङ गर्ने, फोटोसहितको अनि त्यो माथि पठाउने अनि उहाँहरूको के छ अवस्था भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अनकल सेवाहरू,
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ, प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
9: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
8: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
10: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
10: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
10: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
11: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
12: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
9: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
13: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
7: उपलब्ध सेवाहरू,
13: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
13: सम्पर्क नम्बर 081536667 9215-97532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब रेडियो सामग्री रसुवाको भोटेको सीमा आएको नदीको भीषण बाढीमा बाँकेका करिब 27 जना नागरिक सम्पर्कविहीन भएका छन् जसमध्ये 1 जना घर परिवारको सम्पर्कमा आउनु भएको छ बाँकी नागरिकको खोज तथा उद्धारका लागि बाँकेबाट उनीहरूको फोटोसहितको प्रोफाइल बनाएर सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको छ साथै सरकारले एकद्वार प्रणालीबाट गरिरहेको राहत सङ्कलनमा पनि बाँकेको विभिन्न सहयोगदाताहरूबाट सहयोग गरिरहेका छन् कुराकानी गर्दै बाँकेका प्रमुख जिल्लाधिकारी दिलबहादुर दिलकुमार तामाङ
6: त्यो क्षेत्रमा यस क्षेत्रका बाँकी जिल्लाका बर्दिया जिल्लाका पनि धेरै नागरिकहरू चाहिँ मिसिङ हुनुहुन्छ उहाँहरूको खोजी कार्यको लागि चाहिँ हामीले डेटाबेस प्रोफाइलिङ गर्ने फोटोसहितको अनि त्यो माथि पठाउने अनि उहाँहरूको के छ अवस्था भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ अब बाँकेकै पनि चाहिँ 25-27 जना मान्छेहरू छ 1 जना चाहिँ सम्परिवारको सम्पर्कमा आजै आएको जानकारी छ हामीलाई यहाँ जो जो परिवारबाट डेटा लिने उहाँहरू कहाँ काम गर्नु उहाँहरू यात्रामा हुनुहुन्थ्यो काम गर्दै हुनुहुन्थ्यो सेवामा हुनुहुन्थ्यो केमा हुनुहुन्थ्यो उहाँहरू लास्ट लोकेसन कहाँ थियो उहाँहरू फोटो यी सबै कुराहरूको सङ्कलन गर्दै हामीले चाहिँ प्रोफाइल बनाएर माथि पठाइरहेका छौँ
14: बाँकेबाट पनि अब विभिन्न दाताहरूले सहयोग चाहिँ गरिराख्नु भएको छ होइन के छ अहिले बाँकेबाट रसुवाबारी पीडितहरूको लागि के कसो चाहिँ राहतहरू सङ्कलन चाहिँ भइराखेको छ
6: राहत सङ्कलन यहाँ हामीले गरेका छैनौँ यो चाहिँ राहत चाहिँ नेपाल सरकारले प्रधानमन्त्री केन्द्रीय दैव प्रकोप उद्धार कोषमा नै सिधै जम्मा गर्नु भनेर आह्वान गरेका छ नेपाल सरकारले अपिल गरेका छ त्यही अपिल हामीले पनि गरेका छौँ यहाँले हेर्नुभयो होला त्यस हुनाले व्यक्तिले स्वेच्छापूर्वक आफ्नो सामर्थ्य अनुसार चाहिँ नगद सहायता चाहिँ त्यही कोषमा गरिराख्नु भएको छ केन्द्रीय कोषमा नै अहिले वस्तुगत सहायताको सन्दर्भमा यहाँ केही संस्थाहरूले हामीले चाहिँ केही वस्तुगत सहायताहरूको कोर्डिनेसन गर्छौँ भनेर भनेको थियो अहिले होल्ड गर्नु छ अहिले यहाँ वस्तुगत सहायता चाहिँ यहाँबाट चाहिँ जहाँ प्रभावित क्षेत्र छ त्यो चाहिँ दूरीका हिसाबले धेरै टाढा छ त्यसो हुनाले यहाँबाट वस्तुगत सहायता खाद्यान्न लगायतको ढुवानी लागत चाहिँ यहाँको त्यो वस्तुको मूल्यभन्दा ढुवानी लागतै बढी पर्न सक्छ त्यसो हुनाले त्यसलाई ख्याल गरेर धेरै चाहिँ ऊ गर्नु पर्दैन यदि आएछ आवश्यक परेछ भने पछि गरौँला अहिले चाहिँ पोखरा वीरगन्ज काठमाडौँ उपत्यकाबाट नजिक पर्या हुनाले या भैरवा इभेन भैरवाबाट त्यसो हुनाले उतातिरबाट वस्तुगत सहायता जान सक्छ सम्भावना छ त्यो चाहिँ त्यो हिसाबले र हामी अलिकति दूरीका हिसाबले टाढामा हुनाले चाहिँ अहिले वस्तुगत सहायतामा धेरै ऊ गर्नु परेन नगद सहायता चाहिँ देश विदेशमा रहेका सम्पूर्णलाई आह्वान गरेको छ नेपाल सरकारले त्यही केन्द्रीय कोषमा चाहिँ हामीले आह्वान गरेका छौँ
14: जस्तै बाँकेबाट त्यसो सहयोग गर्नेहरूको के छ
6: होइन अब हामीले त्यो त सिधै केन्द्रीय कोषमा भइ नै हाल्छ रु चाहिँ आफ्नो क्षमता अनुसार कहिले 500,000 हालिराखेको देखिन्छ यहाँ केहीले चाहिँ आज दिउँसो पनि 1,51,000 जम्मा गरेर एउटा चाहिँ व्यक्ति आएर चाहिँ मलाई जानकारी गराउँदै हुनुहुन्थ्यो धन्यवाद भने अहिले भर्खरै पनि एउटा चाहिँ व्यक्तिले चाहिँ 1,00,000 रुपियाँ जम्मा गरेर आउँदैछु भनेर भन्दै हुनुहुन्थ्यो त्यो मौका आउनु पनि जरुरी भएन तर उहाँहरूले चाहिँ यसो स्टुडियोको नोटिसमा होस् प्रमुख जिल्लाधिकारीलाई पनि भनेर उहाँहरूले सिधै त्यहाँ जम्मा गरेको चाहिँ रेसिप्ट या चाहिँ त्यो क्युआरको चाहिँ ऊहरू चाहिँ मलाई कपी ल्याइदिनुहुन्छ कुनैले त्यो अनिवार्य भएन त्यो चाहिँ ल्याउनु चाहिँ
14: जस्तै यो राहतको सन्दर्भमा जस्तै अहिले चाहिँ विपदमा छौँ होइन विशेष गरेर प्रभावित जिल्लाका क्षेत्रका चाहिँ नागरिकहरू चाहिँ छन् होइन अब यसो अवस्थामा राहत सङ्कलन चाहिँ गरिदिन होइन सहयोग गरिदिनका लागि यहाँले चाहिँ के भन्नुहुन्छ त
6: होइन मैले हिजो नै तपाईँहरूलाई अफिसियली आह्वान गरेको छु त्यही नेपाल सरकारले जे आह्वान गरेको छ त्यही नै हो अहिले वस्तुगत सहायताको लागि अहिले चाहिँ हतारिनु परेन यो हामी दूरीका हिसाबले धेरै टाढा छौँ जसको ढुवानी लागत बढी पर्छ धेरै हाई भ्यालु छ एकदमै लो वेट छ र त्यहाँ महत्त्वपूर्ण उपयोगको त्यस्ता छन् भने सुझाउनु होला भनेको छु मैले तर जुन चाहिँ खाद्यान्न लगायतको कुराहरू चाहिँ यहाँबाट त्यहाँ लानुलाई त्यो ढुवानी लागतै बढी पर्छ त्यसो हुनाले त्यसमा धेरै वरि हुनु परेन त्यतै चाहिँ उतै व्यवस्थापन हुन्छ त्यस्ता केही चिजहरू छन् प्रभावित क्षेत्रमा जसको चाहिँ वेट पनि कम छ र त्यहाँ उपयोग बढी छ भने त्यस्तो पोसिबिलिटी छ त्यस्तो चाहिँ कसैले चाहिँ त्यो ढङ्गको चाहिँ अन्वेषण गरेका छ भने त्यो चाहिँ मलाई जानकारी दिनुहोला म माथिसँग चाहिँ कोर्डिनेसन गर्छु बाहेक चाहिँ अहिले वस्तुगत सहायतामा गरेन आर्थिक सहायता त एउटै मात्रै कोष अहिले एकद्वार प्रणाली नेपाल सरकारले जुन गर्न खोजेको छ प्रधानमन्त्री केन्द्रीय दैव प्रकोप उद्धार कोषमा चाहिँ त्यो चाहिँ सार्वजनिक छ त्यसमा चाहिँ सिधै क्युआर गर्ने ब्याङ्कमा गएर जम्मा गर्ने त्यो एकाउन्टहरू छ धेरैवटा एकाउन्टहरू त्यही नै गर्ने मेरो सबैलाई आह्वान हुन्छ र
1: बाँकेका प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङ र शम्भु थारू। अब बाँकी समाचार। बाँकेको बैजनाथ छ स्थित ईश्वरी माध्यमिक विद्यालय यसगाउँको मावि तहको गणित शिक्षकका लागि भएको प्रथम पत्रको परीक्षामा अनियमितता भएको पुष्टि भएको छ। सङ्घीय अनुदानतर्फ मावि तहको गणित शिक्षक भर्नाका लागि 2083 भदौ 1 गते गाउँपालिकामा सञ्चालन गरिएको परीक्षामा अनियमितता भएको भन्दै परीक्षामा सहभागी बर्दियाको बाँसगढी 5 का सागर चौधरीले उक्त परीक्षाको उत्तर पुस्तिका पुनः परीक्षण र प्रश्नपत्र निर्माणमा कमजोरी भएको भन्दै उत्तर कुञ्जिकाको उत्तर की समेत जाँच गर्नु

0: तपाईँ रेडियो कृष्ण सारको इफ साथमै रहनुहोला।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
5: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
6: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
7: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
9: सम्पर्क 97-05-11-48-70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली सङ्घ एनआरएनएले तत्काल 5 करोड रुपियाँ सहयोग गर्न घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले सङ्घले यो निर्णय गरेको हो। गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डाक्टर हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको वृहत भर्चुअल बैठकले रसुवा बाढी पीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्राकृतिक विपत्तिको यस कठिनमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न समेत आह्वान गरेको छ। नागरिक news.com खबर लेखेको छ।
0: बाँकेको बैजनाथ 2 स्थित पितमारीमा फोहोर व्यवस्थापन र सुरक्षा व्यवस्थापन प्रमुख चुनौती बनेको छ। पछिल्ला केही महिना यता भाइरल गन्तव्य बनेको पितमारीमा दिन प्रतिदिन सुरक्षा व्यवस्थापन र फोहोर व्यवस्थापन जटिल विषय बन्दै गएको हो। त्यहाँ विशेष गरी बिदाको दिन हजारौं संख्यामा आन्तरिक पर्यटकहरूको आवागमन हुने गरेको छ। एक हप्ता पहिले पितमारी प्रवेश गर्ने बाटोमा अत्यधिक सवारी साधनका कारण आवागमनमा समस्या भएको थियो। उचित ट्राफिक व्यवस्थापन र सुरक्षा

0: सुन्दर नभएका कारण त्यहाँ झडपको स्थिति सृजना भएको थियो। पितमारीमा हुने आन्तरिक पर्यटकहरूको सुरक्षा र उचित फोहोर व्यवस्थापनका लागि स्थानीयहरूले सरकारवाला निकायहरूलाई ध्यानाकर्षण गराइरहेका छन्। यसअघि स्थानीय बुद्ध युवा क्लबले आवश्यक सुरक्षा प्रबन्ध मिलाउनु पर्ने माग गर्दै बैजनाथ दुईको कार्यालय, बैजनाथ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेलाई गुहारेका थिए। लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेले गाउँपालिकालाई पितमारी क्षेत्रमा बढ्दै गएको फोहोर व्यवस्थापन र सुरक्षा व्यवस्थापन गर्न लिखित रूपमै निर्देशन दिएको थियो। त्यस लगत्तै गाउँपालिका र वडा सरकारको मौखिक सहमतिमा बैजनाथ दुई स्थित बुद्ध युवा क्लब नौबस्ताले पितमारी क्षेत्रमा पार्किङ र फोहोर व्यवस्थापनको जिम्मा लिएको थियो। मिसन टुडे दैनिकले खबर लेखेको छ।
1: एसियाली विकास बैंक एडिबीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि 50 लाख अमेरिकी डलर करिब 76 करोड रुपियाँ अनुदान स्वीकृत गरेको छ। एडिबीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार अनुदान रकमबाट खोज तथा उद्धारका लागि सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाई सामग्री तथा आपतकालीन पूर्वाधार निर्माण लगायतका काममा सहयोग गरिनेछ। एडिबी अध्यक्ष मासातो कान्दाले विपदका बेला सहयोग पर्खन नसकिने भन्दै प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताउनु भएको छ।
0: नेपाली चलचित्र बा एक योद्धाको नेपालगञ्जमा ग्रान्ड प्रिमियर गरिएको छ। नेपालगञ्ज स्थित सिने रोयलमा उक्त चलचित्रको ग्रान्ड प्रिमियर गरिएको हो। चलचित्रको ग्रान्ड प्रिमियमका अवसरमा नेपालगञ्ज स्थित सिने रोयलमा चलचित्र बा हेर्न आएका अधिकांश दर्शक चलचित्र अवधिभर रोएका थिए। चलचित्र बाको टिमले नेपालमै पहिलोपटक नेपालगञ्जबाट चलचित्रको ग्रान्ड प्रिमियर गरेको थियो। चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतले दर्शकहरूसँगै बसेर चलचित्र हेरेका थिए। चलचित्र प्रिमियरका लागि निर्माता वसन्त लम्साल, निर्देशक हरि लम्साल, कलाकारहरू दिव्यदेव पन्त, सुहाना थापा, अनिल बुढाथोकी, सुप्रज्ञा शर्मा लगायतका कलाकार नेपालगञ्ज आएका थिए। चलचित्र बाहेक योद्धाको नेपालगञ्जमा ग्रान्ड प्रिमियर शीर्षकमा मिसन टुडे राष्ट्रिय दैनिकले खबर लेखेको छ।
1: यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
0: रसुवामा आएको बाढीका कारण हालसम्म 586 जनाको शव फेला। सम्पर्कविहीन हुनुभएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारले 3 करोड सहयोग गर्ने। बाढी प्रभावित क्षेत्रबाट सेनाको हेलिकप्टरबाट 900 जनाको उद्धार।
0: भोटेकोशी नदीमा आएको भीषण बाढीमा विभिन्न देशका 511 विदेशी नागरिक अझै बेपत्ता। सबको तस्विर हेरेर पहिचान गर्न डिस्प्ले बोर्ड, 2 जनाको पहिचान।
1: र बाढी पीडितका लागि एनआरएनएको 5 करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने। बाढी पीडितका लागि एडिबीले 50 लाख अमेरिकी डलर अनुदान दिने। हस्त पश्चिम राईका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म रामप्रसाद पनि बिदा हुन्छौँ। आज भदौ 13 गते शनिबार, 29 अगस्तका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
2: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
1: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक, नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98480।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: हा हा

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
5: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
4: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
5: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
4: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
5: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97639711786 र 98224392377
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
6: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np सुविसु

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रम पिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
5: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
3: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक, नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
0: घर रंगाऊ खुशी बढाऊ
1: उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेंस

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-800।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
2: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
1: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक, नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98481।

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
2: उपलब्ध सेवाहरू
3: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081536667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: सामान राम्रोसँग बाँधे खला।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौँ पछि म गाउँको घाटमा आइपुगेँ।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 9 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन्। कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन्। कसैले नाम, ठेगाना र फोन नम्बर टिपाउने गरेका छन्। कोही अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन्। अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका हुन्। त्यस्तै बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र पहिचानमा समेत समस्या हुन थालेको छ। रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा सङ्कलन गरिएका शव पोखरा र त्रिविशिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका शव त्रिविशिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका शव जिल्ला अस्पताल भरतपुर, नेसनल सिटी अस्पताल भरतपुर, सामुदायिक अस्पताल नारायणी अस्पताल र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ। तनहुँमा फेला परेका शव मणिपाल अस्पताल पोखरा, प्रादेशिक अस्पताल दमौली र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै गोरखामा भेटिएको सब प्रदेश अस्पताल गोरखा, गण्डकी अस्पताल पोखरा र नुप अस्पताल गोरखामा राखिएको छ। नवलपरासी सुस्ता पूर्वमा भेटिएका सबलाई मध्यबिन्दु नगर अस्पताल चोरमारा, गैंडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, मिशन अस्पताल पाल्पा, लुम्बिनी अस्पताल पाल्पा र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै पश्चिम नवलपरासीमा फेला परेका सब पृथ्वी चन्द अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ। तत्काल शनाखत र हस्तान्तरण गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै शवको औँठा छाप र डिएनए नमुना लिन थालिएको छ। ठूलो सङ्ख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिएपछि सरकारले पछि शनाखत गर्न सहज होस् भनेर शवको नमुना लिन थालेको हो। बाढीपछि जलविद्युत आयोजनाको सुरुङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाइमा छन्। परिवार तथा आफन्तहरूले स्याप्रुबेसी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरुङमा फँसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकतामा राखेर उद्धारका काम भइरहेको बताउनु भएको छ। त्यसका लागि आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म झण्डै 4,500 जनाको उद्धार गरिएको छ। बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै 2,000 जना सम्पर्कविहीन छन्। बाढीमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दा तथा गोसाईकुण्ड घुम्न गएका पर्यटकहरू कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ। बाढीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको थप संख्या थपिएको छ। 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका सरकारले जनाएको छ। बाढीको आज चौथो दिन हो। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढीका बेला माटोमुनि पुरिएकी 6 वर्षीय बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ। भोटेकोसी बाढीमा परेकाहरूको खोजी तथा उद्धारमा खटिएको टोलीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य सुरु गरी पुरिएको अवस्थामा ती बालिकालाई भेटाएको हो। उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट टिमुरेमा ल्याइ न्यानो बनाइराखिएको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बलसहित नेपाल प्रहरी आर्मीसहितको टोली निरन्तर खटिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी र त्रिशुली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ। हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिमबारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो। त्यसैका आधारमा राति भोटेकोसी र त्रिशुली नदीमा बाढी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढी विज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनु भएको छ। सूचनासहित मोबाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो। तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनु भएको छ। गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोसी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत भने गराउँदै आएका छन्। बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोसी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको थियो। चीनतर्फबाट कुनै आधिकारिक सूचना आउने बित्तिकै त्यसबारे जानकारी गराउने पोखरेलले बताउनुभयो। यसअघि बुधबारको भोटेकोसी बाढीबाट प्रभावित बासिन्दालाई चनाखो हुन र सजग भइरहन बाढी पूर्वानुमान महाशाखा सुरक्षाको सल्लाह छ। बाढीबारेको अध्यावधिक सूचना हेर्न र आवश्यक परेमा 1155 नम्बरमा सम्पर्क गर्न सकिन्छ। यसैबीच नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढेको जनाएको हो। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपिल गरेको छ। साथै भ्रामक सूचनाका पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सडकमा आएको भेलबाडीले बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उहाँकी 2 वर्षीय छोरी रानिकाको ज्यान गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको गएराती र छोरी रानिकाको आज बिहान ज्यान गएको हो। श्रीमान कमल दाहालले स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै हुनुहुन्थ्यो, तर ठूलो पानी परेपछि स्कुटर रोकेको अवस्थामा छोरीलाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि आमा छोरी दुवैलाई भेलले बगाएर बिरौटासम्म पुर्याएको थियो। स्थानीय बासिन्दा र प्रहरीले आमा छोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पुर्याएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययन।
6: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
6: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
6: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
8: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: मात्रै केही लेदो हटाउन बाँकी छ। सडक खुलेसँगै राजमार्गमा अल्पत्र गाडीलाई गन्तव्यमा पठाइएको छ। अहिले तत्काललाई एम्बुलेन्स, सुरक्षाकर्मी सहितका आकस्मिक गाडीलाई मात्र चल्न दिएको छ। दिउँसोपछि सार्वजनिक गाडी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको गजुरी प्रहरीले जनाएको छ। त्यस्तै रसुवामा पनि वैकल्पिक सडक मार्गबाट सडक सञ्जालमा जोडिएको छ। काठमाडौँको टोखा छहरे गडखा पुल आप्र नर्जा लचाङ सरमथली पार्टी खर्क हुँदै बोगटीटार कालिका स्थानबाट धुन्चे सडक खण्ड सञ्चालन गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले छेदविच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अल्पत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका नागरिकलाई खाना खुवाइसकेपछि उहाँहरूलाई मोटर मार्फत महावीरसम्म पुर्याउने र महावीरबाट झन्डै एक घन्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट फेरि गाडी मार्फत काठमाडौँ ल्याउने तयारी छ। उहाँले उद्धारको पर्खाइमा रहेका अल्पत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था रहेको बताउनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरुद्ध रहेको मध्य पहाडी लोकमार्गलाई मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। आज भदौ कृष्ण प्रतिपदा गाईजात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध फलफुल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकबाट बिहोल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारको प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। गाईजात्रा काठमाडौँ उपत्यका सहित बनेपा, धुलीखेल, पनौती, बाह्रविसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, हेटौँडा, पोखरा, पाल्पा, गुल्मी, अर्घखाँची लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका जिल्ला र सहरमा मनाउने गरिन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तर यस वर्ष भोटेकोसी बाढीका कारण त्यस्ता हास्य व्यङ्ग्यका कतिपय कार्यक्रम रोकिएको छ। अब विदेशको खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको क्षयरोग अर्थात् टिबी अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक मानिएको संक्रामक रोग क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइना सिडिसीमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी ट्वेन्टी श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए एघारसँग खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो सभा एक बजे सुरु हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको हो। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै सब शनाखतमा समस्या। बाढीमा अल्पत्र धेरै नागरिक अझै उद्धारको पर्खाइमा। रसुवाको टिमुरेमा माटोमुनिबाट छ वर्षीय बालिकाको उद्धार। भोटेकोसी र त्रिशुलीमा अहिलेलाई बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सडकमा आएको भेलबाढीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। बैरेनीमा केही लेदो हटाउन बाँकी। अल्पत्र गाडीलाई गन्तव्यतर्फ पठाइयो। चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने। र टप इन टी ट्वेन्टी श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सिएसँग खेल्दै।
1: रंग बहार, रंग बहार।
2: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
1: बर्जर पेंस।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: सूचना सूचना श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रम पिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
1: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
0: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान म्याजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98481333।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू,
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
3: सूचना सूचना सूचना। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज, बाँके। सम्पर्क फोन नम्बर 98-580-27-882।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा हो। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ र कार्यक्रममा मलाई प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ बिनुजीले भन्ने अन्यमा छु म तपाईँको कार्यक्रम प्रस्तुता अर्जुन। कार्यक्रम बाल प्रतिभा पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94 मेगाहर्ज अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र यो कार्यक्रमको उद्देश्य भनेको तपाईँहरूभित्र रहेका प्रतिभाहरूको उजागर गर्नु, तपाईँहरूको प्रतिभा प्रस्फुटन गर्नु र तपाईँहरूमा रहेका प्रतिभाहरू जति सक्दो धेरै श्रोताहरूमा आज पुर्याउनु रहेको छ। र कार्यक्रममा हामी विभिन्न श्रृङ्खलामा फरक फरक प्रस्तुति लिएर आउने गर्छौँ। कुनै श्रृङ्खलामा हामी अतिथि भाइ बहिनीहरू लिएर आएर उहाँको प्रतिभाहरू सुन्ने गर्छौँ भने कुनै एपिसोडहरूमा हामी भाइ बहिनीहरूकै विषयवस्तु भाइ बहिनीहरूसँग सम्बन्धित विषयवस्तुमा विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर आएर हामी स्टुडियोमै कुराकानी गर्ने गर्छौँ। त्यसै क्रममा आज हामी कुनै श्रृङ्खलामा फोन कल मात्रै पनि लिने गर्छौँ। त्यसै क्रममा आज हामी फोन कल मात्रै लिनेछौँ। फोन कलको लागि नम्बर हाम्रो खुल्ला भइसकेको छ, टेलिफोन नम्बर 0115-122। यो नम्बरमा कल गर्न सक्नुहुन्छ, फटाफट नम्बर डायल गर्नुहोला 0115-122। र यहाँहरूभित्र रहेका प्रतिभाहरू छन् भने सुनाउनुहोला, त्यसको लागि नम्बर खुल्ला नै छ। सबैले फटाफट नम्बर डायल गर्नुहोला 0115-122। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोला, नम्बर यहाँको लागि खुल्ला नै भइसकेको छ। र कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, सो सबैजना आउनुहोस्। कार्यक्रम सुरु भइसकेको छ। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति हो। र कार्यक्रमको हामी शुभारम्भ गर्छौँ छोटो बाल गीत बरसात। बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम, छोडेर कतै नजानुहोस् है।

0: अहँ यो छोटो बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा हो। र भाइ बहिनीहरू, कार्यक्रमको शुभारम्भमा हामीले जानकारी गराइसकेका छौँ यहाँहरूको फोन कल मात्र लिनेछौँ आज, त्यो भएर फटाफट नम्बर डायल गर्नु 0184151522 यो नम्बर यहाँको लागि खुल्ला नै छ। र यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने यो नम्बरमा कल गरेर हामीसँग जोडिएर प्रतिभा सुनाउन सक्नुहुन्छ। र यहाँहरूकै लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। कक्षा 1 देखि कक्षा 12 सम्मका भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ, यानि कि कार्यक्रम बाल प्रतिभा भनिसकेपछि सानसाना बालक बालबालिका भाइ बहिनीहरू, यानि कि 18 वर्ष क्रस नगरेका भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ। त्यसको लागि नम्बर खुल्ला नै छ, कल गर्नुहोला। र यदि तपाईँहरूसँग प्रतिभा छ र हाम्रो नेपालगञ्जको वरिपरि हुनुहुन्छ, स्टुडियोसम्म आउने क्षमता छ, स्टुडियोसम्म आउन सक्नुहुन्छ भने कार्यक्रमका अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल गरेर कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हामीले स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र अन्त्यमा नम्बरको लागि प्रतीक्षारत रहनुहोला। र हाम्रो कार्यक्रम सम्बन्धी सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने पनि हाम्रो कार्यक्रमको स्टुडियोको टेलिफोन नम्बर 0184151522 कल गरेर सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। यहाँको सल्लाह सुझाव एवं प्रतिक्रियाले हामीलाई अगाडि बढ्न अझै मद्दत गर्नेछ र कार्यक्रमलाई अझै उच्च स्थानसम्म पुगाउनमा र अझै कार्यक्रमलाई राम्रो गराउनमा मद्दत पुग्नेछ। त्यो भएर हामी यहाँको प्रतिक्रियाको लागि, सल्लाह सुझावको लागि हामी पूर्ण आशावादी छौँ र सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। त्यसै गरी हामी कार्यक्रम सकिसकेपछि भिडियोमा पनि अपलोड गर्नेछौँ कार्यक्रमलाई। हाम्रो युट्युब च्यानल छ रेडियो कृष्णसार एफएम 94.5 भनेर, त्यसै गरी हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो कृष्णसार एफएम 94.5 भनेर। यो फेसबुक पेज र युट्युब च्यानलमा हामी भिडियो पोस्ट गर्नेछौँ, सो भिडियोमा पनि गएर यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्नु होला भन्न चाहन्छु भाइ बहिनीहरू। र यसको लागि फटाफट नम्बर डायल गर्नु 0184151522 यो नम्बर यहाँको लागि खुल्ला नै छ। र आज हामी शनिबार विशेषमा छौँ। शनिबार आज सबै स्कुलहरू बिदा छ, भाइ बहिनीहरू नुहाइधुवाइ गर्दै हुनुहुन्छ र कतिपय भाइ बहिनीहरू नुहाइधुवाइ गरेर खाजा खाँदै हुनुहुन्छ भने कतिपय भाइ बहिनीहरू नुहाइधुवाइ गरेर खाजा खाएर आफ्नो घुमफिर गर्ने तयारी गर्दै हुनुहुन्छ। र शनिबार विशेषमा शनिबारको रमाइलोको लागि भाइ बहिनीहरू बाहिरतिर घुम्न जाने तयारीमा हुनुहुन्छ। जहाँ जे जस्तो अवस्थामा भए पनि सबैजना स्वस्थ व्यस्त अनि मस्त रहनुहोला। र नेपालगञ्जमा हिजो आज फेरि पनि गर्मी बढ्न थालेको छ, पानी नपरेको भएर गर्मी बढ्दैछ र गर्मीबाट पनि बस्नुहोला, छाताको प्रयोग गर्नुहोला, अति आवश्यक काम बाहेक बाहिर ननिस्किनुहोला। र निस्किने परे बोतलमा पानी लिएर र छाताको प्रयोग गरेर निस्किनुहोला र सकेसम्म बिहान बेलुका मात्र बाहिर निस्किनुहोला, साँझ दिउँसोको समयमा बाहिर ननिस्किनुहोला भाइ बहिनीहरू। र अर्को दुःखद खबर भन्नुपर्दा, रसुवामा जुन बाढी गएको छ, चिनबाट आएको भोटे कोसी नदीमा जुन बाढी गएको छ, एकदम दुःखद खबर हो नेपालको लागि। र समग्र नेपालको धान उतै तानेको छ, र नेपालको मात्र नभइकन समग्र विश्वको धान उतै तानेको छ। र पक्कै पनि धेरै दुःखद खबर छन् भाइ बहिनीहरू, र सबैजनालाई थाहा नै होला र सामाजिक सञ्जालमा पक्कै पनि छरपष्ट नै छ। र धेरै मान्छेहरू बेपत्ता हुनुहुन्छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु म आफ्नो व्यक्तिगत तर्फबाट। त्यसै गरी हाम्रो अफिसको सम्पूर्ण होल टिमको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। त्यसै गरी दुःखमा रहनुभएका परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्न चाहन्छु म आफ्नो व्यक्तिगत तर्फबाट र हाम्रो होल टिमको तर्फबाट भावपूर्ण समवेदना प्रकट गर्न चाहन्छु। आठ साहस यहाँहरूलाई मिलोस् र जुन दुःख कष्टमा हुनुहुन्छ त्यो सहन सक्ने क्षमता प्राप्त होस् यहाँहरूलाई। यसको लागि दुःखमा रहनुभएका शोकाकुल परिवारलाई म समवेदना प्रकट गर्न चाहन्छु फेरि पनि। र भाइ बहिनीहरू, निकै दुःखद खबर हो यो हामी सबैको लागि, समग्र नेपालको लागि, सम्पूर्ण नेपालीको लागि यो दुःखद खबर हो। र पक्कै पनि जे नहुनुपर्ने थियो त्यही नै भएको छ र यसप्रति अब सबैजना सचेत रहनुपर्छ, सबैजना ध्यान दिएर ह्यान्डल गर्नुपर्छ। र खोलाको छेउछाउ, नदीको छेउछाउ पक्कै पनि हिँड्नु राम्रो होइन, तर पनि काम विशेषले हिँड्नुहुन्छ भने एउटा सचेत भएर वरिपरिको ख्याल गरेर हिँड्नुहोला र आफ्नो धेरै केयर गर्नुहोला, आफ्नो धेरै ख्याल गर्नुहोला भाइ बहिनीहरू अनि श्रोताहरू सबैजनाको लागि हो यो। र अहिलेको हामी त्यसैतर्फ नै लाग्न चाहन्छौँ, कार्यक्रम बाल प्रतिभा भए पनि हामी शोकमा छौँ आज, र शोकमा भएको कारणले हामी कार्यक्रममा त्यो घटना सम्बन्धित विभिन्न कुराकानी नै गर्नेछौँ आज। हामी यहाँहरूको कल नआएको खण्डमा कल गर्नु 0184151522। हाम्रो अहिलेसम्मको तथ्यअनुसार करिब 600 जनाको शव फेला परिसकेको छ त्यो घटनामा, मृत्यु हुनुभएका मृतकहरूको सङ्ख्या 600 जनाको हारारीमा छ भने, घाइतेको सङ्ख्या पनि 100 जनाको हारारीमा छ भने, 3,350 जनाको सङ्ख्यामा उद्धार गरिसक्नुभएका छ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र सशस्त्र प्रहरीले उद्धार गर्नुभएको र उहाँहरूले एउटा जोखिमपूर्ण जोखिम मोलेर र जोखिमपूर्ण ठाउँबाट उद्धार गर्नुभएको छ र मृत्युको मुखमा मृत्यु कि जीवन भनेर हेरिरहनुभएका मानवहरूको लागि एउटा मृत्युको मुखबाट बचाएर उहाँहरूले एउटा नयाँ जीवन जस्तै दिनुभएको छ। त्यसप्रति म सम्पूर्ण सुरक्षाकर्मी सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धेरै धेरै आभारपूर्ण धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। र निकै राम्रो काम हो यो, सराहनीय काम हो यो, धेरै राम्रो काम गरेको छ नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले। र पक्कै पनि जहिले पनि दुःख पर्दा, नेपालीहरूलाई दुःख पर्दा, कष्ट पर्दा, कुनै पनि आपद विपद आइपर्दा सबैभन्दा अगाडि देखिने भनेकै हाम्रो नेपाली सेना हो र नेपाल प्रहरी अनि सशस्त्र प्रहरी पनि हो। र पक्कै पनि सरकारलाई पनि यसप्रति धन्यवादै दिनुपर्छ। सम्पूर्ण आफ्नो कर्मचारीहरू, आफ्नो सुरक्षाकर्मीहरू लगायत सारा स्रोत साधनहरूलाई प्रयोग गरेको छ र सकेसम्म क्षति कम गर्नप्रति ध्यान नै छ सरकारको। र हामी पनि फेरि पनि आफ्नो तर्फबाट के ध्यान आकर्षण गर्न चाहन्छ भने मृत्युको मुखसम्म पुग्नु हुने मृतकहरूलाई उचित व्यवस्थापन गर्न र उहाँहरूको पहिचान गरी परिवारसँग उहाँहरू परिवारलाई उहाँहरूको शव हस्तान्तरण गर्नमा छिटै पहल गर सरकारले। र जति पनि मृतकहरू हुनुहुन्छ, अझै पनि कतिपय शवहरू बाहिरै छ, सो शवहरूलाई छिटोभन्दा छिटो व्यवस्थापन गरियोस् र उहाँहरूको शवको सुरक्षा गरियोस्। र त्यसै गरी जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छौँ हामी र घाइतेहरूको उचित उपचार होस्, घाइतेहरूको सहज उपचार होस् र उहाँहरूको उपचारमा कुनै पनि कमी नहोस्। र जति पनि अभिभावकहरू, जति पनि घरहरूका व्यक्तित्वहरू शोकमा पर्नुभएको छ र घरबार विहीन हुनुभएको छ, परिवार विहीन हुनुभएको छ, उहाँहरूको लागि सरकारले उचित सरकारले आफ्नो तर्फबाट उचित क्षतिपूर्तिको व्यवस्था गरोस् र उहाँहरूलाई पक्कै पनि सरकार छ भन्ने एउटा आभास गराओस् सरकारलाई, हामी यही भन्न चाहन्छौँ। र भाइ बहिनीहरू, अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0184151122। यो निकै दुःखद खबर थियो हाम्रो लागि, हामी सबैजनाको लागि। र अझै पनि जोखिम टरिसकेको छैन, अझै पनि हिमताल फुट्ने सम्भावना उत्तिकै छ, त्यो भएर अझै पनि सबैजना सचेत रहनुहोला र तटीय ठाउँमा नजानुहोला, उच्च स्थानमा गएर बस्नुहोला र सबैजना जोखिमबाट बच्नुहोला, बाढी पहिरोबाट बच्नुहोला। र त्यहाँ मात्र नभइकन अहिले त मनसुनको अवस्था छ, कतिपय ठाउँमा पानी पर्छ, बाढी पहिरोहरू आउँछ, त्यो भएर रसुवा र गोर्खा, चितवन, धादिङ, तनहुँ यस्ता जिल्लाहरू मात्र नभइकन समग्र नेपाल र नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरू सबैजना बच्नुहोला। बाढी पहिरोबाट पानी पर्छ, कहीँ ठुलो पानी पर्ने, कहीँ सानो पानी पर्ने र पानी परिसकेपछि बाढी आउने सम्भावना उत्तिकै हुन्छ, त्यो भएर सबैजना बच्नुहोला भन्न चाहन्छु भाइ बहिनीहरू अहिलेको लागि। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0184151122। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भन्यो अनियरमा छु म तपाईँकै कार्यक्रम प्रस्तुता अर्जुन। र फटाफट नम्बर डायल गर्नु 0184151122। र भाइ बहिनीहरू, आज हामी कार्यक्रमभन्दा फरक विषयवस्तुमा गएका थियौँ, पक्कै पनि हामीलाई पनि यो ध्यान छ र पक्कै पनि थाहा छ, तर पनि हामी शोकमा भएको कारणले, हामी दुःखमा भएको कारणले हामी त्यो विषयवस्तुलाई पनि हामी यहाँ प्रस्तुत गर्न बाध्य भयौँ। र पक्कै पनि भाइ बहिनीहरूको लागि यो सल्लाह सुझाव दिनुपर्ने पनि थियो र हार्दिक श्रद्धाञ्जलि सो जान्छ नै मृतकहरूप्रति हाम्रो तर्फबाट, त्यो पनि दिनुपर्ने भएको भएर हामी त्यो विषयवस्तुमा र त्यो घटना सम्बन्धिततिर हामी लागेका थियौँ। र हामी कार्यक्रमकै नियममा रहेर अगाडि बढ्नेछौँ। अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0184151122 र नम्बर यहाँको लागि खुल्ला नै छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने फटाफट नम्बर डायल गरेर हाम्रो स्टुडियोमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ, त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोला। र मैले अघि पनि जानकारी गराइसकेको छु, यदि स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। र मेरो अर्को सल्लाह सुझाव के हो भनेपछि, जति पनि शिक्षक सर म्याडमहरू सुन्दै हुनुहुन्छ नेपालगञ्जमा रहेका र नेपाल बाहिर नेपालगञ्जभन्दा बाहिर रहेका शिक्षक सर म्याडमहरू, विद्यार्थी भाइ बहिनीहरूलाई त भन्नु केही पनि छैन, र नेपालगञ्जमा जति पनि शिक्षक सर म्याडमहरू हुनुहुन्छ उहाँहरूले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने यहाँहरूको विद्यालयमा रहेका भाइ बहिनीहरू प्रतिभावान भाइ बहिनीहरू हुनुहुन्छ र एउटा प्रतिभा देखाउने प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग सम्पर्क गराउनु होला, हामीसँग कन्ट्याक्ट गराउनु होला। यो यहाँहरूको पनि ठुलो जिम्मेवारी हो, यहाँहरूको स्टुडेन्टको यहाँहरूको छोराछोरीको प्रतिभा उजागर गर्नु, प्रतिभा प्रष्टपोटन गर्नु र प्रतिभा जति सक्दो धेरै दर्शकहरू श्रोताहरूमा पुर्याउनु यहाँहरूको पनि यो हक हो र यहाँहरूको पनि कर्तव्य हो। त्यो भएर यो प्रति सबै शिक्षक सर म्याडमहरूको ध्यान जाओस् र पक्कै पनि यहाँहरूको विद्यालयमा धेरै विद्यालयहरू छन् नेपालगञ्जमा र यहाँहरूको विद्यालयमा रहेका भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूसँग प्रतिभा छ, गीत गजल मुक्तक चुटकिला शायरी कविता र अन्य अन्य पनि कलाहरू छ भने हामीसँग कन्ट्याक्ट गरेर आफ्नो स्टुडेन्टहरूलाई हामीसँग जोडाएर हाम्रो स्टुडियोसम्म पठाउन सक्नुहुन्छ। त्यसको लागि सबै शिक्षक सर म्याडमहरू ध्यान जाओस् भन्न चाहन्छु। र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्ण चार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा। अब हामी कार्यक्रममा छोटो बाल गीत नै सुन्छौँ, छोटो बाल गीत र छोटो व्यापारिक विश्रामपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नजानुहोला है त भाइ बहिनीहरू।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्सले।

0: रंगाउ देस मेरो एवरेस्ट
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
2: सम्पर्क 97051148
1: सोफा हब नेपालगंज
2: विश्वासमा नम्बर 1
1: क्वालिटीमा सबैभन्दा बेस्ट
3: मलाई गीत गाउन आउँछ
4: मलाई कविता लेख्न आउँछ तर लेखेर कसलाई सुनाउने
5: ल भाइ बहिनीहरू तिमीहरूलाई यति पनि थाहा छैन अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि
3: ए हो र दिदी
4: हजुर कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम प्रस्तुता
6: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा

0: मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र

0: त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
2: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
1: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
2: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
2: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487745।

यो छोटो व्यापारिक विश्राम बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 93 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 93 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा हो। यो कार्यक्रम तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 93 MHz अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 93 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भनी अनिल मोचुम्बा कार्यक्रम प्रस्तुता अर्जुन र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 81415122 यो नम्बर अब यहाँहरूको लागि खुल्ला नै छ, खुल्ला भइसकेको छ नम्बर। र यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने हामीसँग कल गरेर हाम्रो स्टुडियोको नम्बरमा कल गरेर हामीसँग जोडिएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 81415122 यो नम्बर यहाँको लागि खुल्ला नै छ। र अहिले हामी रेडियो कृष्णसार एफएम 93 MHz स्टुडियोबाट बोल्दैछौँ, नेपालगञ्ज स्थित बेलासपुरको रेडियो कृष्णसारको स्टुडियोबाट बोल्दैछौँ हामी। र भाइ बहिनीहरू आज शनिबार हो, पक्कै पनि बिदा छ सबैजनाको, र विद्यालयहरूमा त एक्जाम पनि सकिसकेको छ नेपालगञ्जको कतिपय विद्यालयहरूमा, र कोही कोही विद्यालयहरूमा अझै पनि इक्जाम चल्दैछ फर्स्ट टर्मको, र भाइ बहिनीहरूले इक्जाम दिँदै हुनुहुन्छ तर आज र हिजो अनि भोलि बिदा नै छ भने बिदा नभएको दिन चाहिँ इक्जाम चल्दैछ, इक्जाम दिँदै हुनुहुन्छ। भाइ बहिनीहरूलाई इक्जामको शुभकामना, इक्जाम राम्रोसँग दिनुहोला भन्न चाहन्छु। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 81415122 यो नम्बर यहाँहरूको लागि खुल्ला छ, प्रतिभा छन् भने नम्बर डायल गरेर हामीसँग जोडेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममै हाम्रो स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने नेपालगञ्जको वरिपरि रहेका भाइ बहिनीहरू हुनुहुन्छ र स्टुडियोमा आउन भ्याउनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल गरेर हामीसँग जोडेर स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला, अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममा सल्लाह सुझाव छन्, कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव छन्, कार्यक्रममा चाहिँ हामी कसरी अगाडि बढाउनुपर्छ, कस्तो रूपले अगाडि लग्नुपर्छ र के गर्दा अझ राम्रो हुन्छ भन्ने लाग्छ र कुनै पनि सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने स्टुडियोको टेलिफोन नम्बर 81415122 नम्बरमा कल गरेर कार्यक्रम सम्बन्धी सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम सकिसकेपछि यसै नम्बरमा 81415122 नम्बरमा कल गरेर सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। र कार्यक्रम सकिसकेपछि हामी भिडियो पनि अपलोड गर्नेछौँ, रेडियो कृष्णसार एफएम 93 MHz को आफ्नै फेसबुक पेज छ, त्यसै गरी रेडियो कृष्णसार एफएम 93 MHz को युट्युब च्यानल छ, दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला कमेन्ट बक्समा गएर, यहाँहरूको कमेन्टलाई पनि हामी उच्च स्थान दिनेछौँ, कमेन्टलाई मनन गर्दै कार्यक्रम अगाडि बढाउनेछौँ। यहाँहरूले दिएको सल्लाह सुझाव एवं प्रतिक्रियालाई मनन गर्दै हामी कार्यक्रमलाई अझै अगाडि बढाउन सहज हुनेछ र अगाडि बढाउनेछौँ। त्यसको लागि यहाँहरूले पक्कै पनि सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला र सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि हामी पूर्ण आशावादी पनि छौँ। त्यसको लागि कार्यक्रम सकिसकेपछि टेलिफोन नम्बर र भिडियो अपलोड भइसकेपछि कमेन्ट बक्समा गएर सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला र अहिलेको लागि नम्बर डायल गर्नुहोस्, नम्बर यहाँको लागि खुल्ला छ। र आज प्रतिभा कसैको पनि छैन, त्यो भएर प्रतिभा आज मैले नै सुनाउनु पर्ने हुन्छ, प्रतिभा सुनाउन मन त थिएन। आज हामी निकै दुःखद घडीमा छौँ, दुःखको समयमा छौँ, आज हामी समग्र नेपाल शोकमा डुबेको छ भन्न पनि हुन्छ। त्यो भएर अब कार्यक्रम सुनाउनु कार्यक्रममा हामी गीत सुनाउने त थिएनौँ, तर पनि अब कार्यक्रम आइरहेको छ र भाइ बहिनीहरूको प्रतिभा नआइरहेको भएर हामी नै यहाँबाट प्रतिभा सुनाएर रमाइलो गराउनेछौँ केही समय भए पनि। सो दुःख छ, तर दुःखलाई जति सोच्यो, जति दुःखसँग सम्झ्यो र दुःख कसरी भयो भन्ने कुरामै ध्यान गयो, त्यति अझै हामी दुःखप्रति नै रहनेछौँ र अझै दुःख बढ्दै जानेछ, अझै हामी चिन्तामा हुनेछौँ, अझै पनि हामी सोच्छौँ दुःख नै। त्यो भएर भए पनि सो सबैजनाले बिस्तारै बिस्तारै बिर्सिनुपर्छ र पक्कै पनि नबिर्सिने चोट हो, यो त नबिर्सिने घाउ हो जुन निकै ठुलो सङ्ख्यामा जनधनको क्षति भएको छ, त्यो पक्कै पनि लगभग नबिर्सिने हो, नबिर्सिने घाउ नै हो त्यो, तर पनि बिर्सिनु पर्ने हुन्छ भाइ बहिनीहरू, सोचेर केही काम छैन। त्यो भएर अब हामी प्रतिभा सुनाउँछौँ र पक्कै पनि सुनाउने मन नहुँदा नहुँदै पनि हामी प्रतिभा सुनाउन बाध्य छौँ र सुनाउँछौँ। अहिलेको लागि मेरो प्रतिभा यस्तो छ, सुन्नुहोला र जस्तो लाग्छ सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला है त।

संसारमा लम्किन्छ जुन के हृदय ज्योति बाली अन्धकारमा चम्किन्छ जुन के हृदय ज्योति बाली अन्धकारमा चम्

0: भाइ बहिनीहरू यो छोटो प्रतिभा हो र यहाँहरूको प्रतिभा नै हामी धेरै छ सुन्नेछौँ, त्यो भएर नम्बर डायल गर्नु सुनेको छ 4 5 भाइ, यो नम्बर यहाँहरूको लागि खुल्ला छ र यहाँहरूको प्रतिभा हामी सुन्नेछौँ, नम्बर डायल गर्नुहोस्, खुल्ला नै छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् गजल, मुक्तक, गीत, चुटकिला, कविता, शायरी र स्पिचहरू छ भने पनि हामीलाई देखाउन सक्नुहुन्छ र अन्य पनि प्रतिभाहरू छ भने कल गर्नुहोस्। सुनेको छ 4 5 भाइको नम्बर खुल्ला नै छ। र भाइ बहिनीहरू कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त नै हुनुहुन्छ होला भन्ने पूर्ण आशा नै छ। र तपाईँहरू अहिले रेडियो कृष्ण सार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ। यो कार्यक्रम विभिन्न माध्यमबाट प्रसारण भइरहेको छ र श्रोताहरूले देश विदेशमा रहेर जहाँ सुकै रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ भन्ने कार्यक्रम हामीले कार्यक्रमको शुभारम्भमा पनि जानकारी गराइसकेको छौँ र फेरि पनि यहाँको लागि जानकारी थियो। र कार्यक्रमको नाम बाल प्रतिभा भइसकेपछि हामी यहाँहरूको प्रतिभा सुन्छौँ, सानसाना भाइ बहिनीहरूको, कक्षा 1 देखि कक्षा 12 सम्मका 18 वर्ष क्रस नगरेका भाइ बहिनीहरूको प्रतिभा सुन्छौँ र त्यसको लागि स्टुडियोसम्म पनि आउन सक्नुहुन्छ र टेलिफोन नम्बरमा कल गरेर पनि आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ र हामी प्रतिभा सुन्नेछौँ भाइ बहिनीहरूको। र प्रतिभाको लागि भनेर नै तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। यहाँहरूको प्रतिभा प्रस्फुटन गर्नको लागि, प्रतिभालाई जतिसक्दो धेरै श्रोताहरूमा आज पुर्याउनुको लागि र प्रतिभालाई अझै उजागर गर्नको लागि, प्रतिभा जति पनि भाइ बहिनीहरू लुकाएर बस्नुभएको छ, म प्रतिभा देखाउन सक्दैन, मेरो प्रतिभा राम्रो छैन भन्ने जति पनि भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई आत्मविश्वास गराउँदै उहाँहरूको प्रतिभा धेरैभन्दा धेरै श्रोताहरूमा, धेरैभन्दा धेरै दर्शकहरूमा पुर्याउने उद्देश्य हो हाम्रो कार्यक्रमको। र जुन डर भएछ यहाँहरूको मनमा, म प्रतिभा देखाउन सक्दैन भन्ने कुरा, त्यो डरलाई हटाउँदै, त्यो डरलाई चिर्दै यहाँहरूको प्रतिभा देखाउने हाम्रो उद्देश्य हो। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0184-15-22, यो नम्बर खुल्ला छ यहाँहरूको लागि र नम्बर डायल गरेर हामीसँग जोडिएर स्टुडियोमा प्रतिभा सुनाउन सक्नुहुन्छ, त्यसको लागि नम्बर डायल गर्नुहोस्। र हामी छोटो बाल गीत नै सुन्छौँ, यहाँहरूको कल आइरहेको छैन, कल नआइरहेको भएर हामी छोटो बाल गीत सुन्छौँ र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ, सुन्दै गर्नुहोस्। अँ, कोही भाइ बहिनी जोडी जस्तो लाग्छ मलाई, कोही आउनुभएको छ कि, टेक्निसियन कक्षबाट इसारा प्राप्त भइरहेको छ, हामी उहाँलाई स्वागत गर्छौँ। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ यहाँको शुभनाम?
1: हेलो दादा, गुड मर्निङ, नमस्कार।
0: अँ, गुड मर्निङ, नमस्कार, कहाँबाट को हुनुहुन्छ यहाँको शुभनाम?
1: कार्की
0: गाउँ जाजरकोटदेखि विमला सिंह ठकुरी दिदी होइन? दिदी पक्कै पनि ममताको दिदी हुनुहुन्छ। र आज दिदी अगाडि आउनुभयो, अस्ति त बहिनी अगाडि आउनुभएको थियो, बहिनी प्रोग्राममा जानुभएको छ, त्यही भएर दिदी अगाडि आउनुभएको होइन? अनि के छ बिमलाजी, सन्चै हुनुहुन्छ?
1: म त एकदमै ठिकै छु हजुर, लगायत कृष्ण सार एफएमको सुनाउनु।
0: अँ, म लगायत हाम्रो कृष्ण सार एफएम होल टिमको स्वास्थ्य अवस्था लगायत सबै कुरा सन्चै छ, ठिकै छ नै भन्नुपर्छ। र अलिअलि कोही कोही चाहिँ अलि स्वास्थ्यमा समस्या छ, उहाँहरूको रुगाखोकी लागिरहेको छ, मौसमको परिवर्तन भएको भएर रुगाखोकीले अलिअलि चाहिँ सताइरहेको छ भन्नुपर्छ। र त्यतातिरको मौसम कस्तो छ सुनाउनुहोस् बिमलाजी।
1: बाहिर पानी परिरहेको छ, नेपालगञ्जतिर पो सुनाउनु।
0: अँ, जाजरकोटतिर बाहिर पानी परिरहेको छ, तर नेपालगञ्जमा त पानी परेको छैन। अस्ति चाहिँ मैले ममताजीलाई पानी पठाइदिनु होला भन्दा उहाँले पानी पठाएर अस्तिको शनिबार चाहिँ पानी परिरहेको छ, तर आज पानी परिरहेको छैन, फेरि पठाइदिनु होला पानी, अब बिमलाजीको पालो है त। ल, पानी पठाइदिनु होला, पानी पर्नु पऱ्यो नेपालगञ्जमा पनि होइन, धेरै गर्मी छ नेपालगञ्ज, त गर्मी हुने ठाउँ पनि हो। अनि बिमला अहिले बाह्रमा पढ्दै हुनुहुन्छ, कस्तो चल्दैछ तपाईँको पढाइ?
1: हजुर,
0: तपाईँ अहिले बाह्रमा पढ्दै हुनुहुन्छ, कस्तो छ तपाईँको पढाइ? बाह्रमा पढ्दै हुनुहुन्छ नि होइन? राम्रै चलिरहेको छ। अनि घरतिर सबैजना सन्चै हुनुहुन्छ? ठिक हुनु पनि पर्छ। र बिमला, अब हामी गीत सुन्छौँ, गीत भन्नाले प्रतिभा सुन्छौँ, के सुनाउनुहुन्छ? गीत नै त होला होइन? ओके, गीत नै हो भने सुरु गर्न सक्नुहुन्छ। रेडी, 1 2 3 गो।
1: खुसी को रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छुपिन्न, खुसीको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले

0: बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरी, म झुक्दै नझुक्ने नेपालको छोरी। यति नै दादा।
1: अहँ, म झुक्दै नझुक्ने नेपालको छोरी। नेपालको छोरी मात्र होइन, छोराहरू पनि कोही पनि झुक्नुहुन्न है त। सबै नेपालीको शिर ठाडो छ र कुनै पनि नेपालीहरू झुक्न जानुहुन्न, आफ्नो गल्ती छैन भने। र निकै राम्रो गीत गाउनुभयो, देशभक्ति गीत। र अहिले हाम्रो देश त शोकमा छ, पक्कै पनि यहाँहरूलाई पनि थाहा छ, जानकारी छ होला, निकै दुःखद घटना छ रसुवातिर, सुन्नुभएको छ नि होइन? अहँ, र हाम्रो देश शोकमा छ, शोकका बावजुद पनि यो यहाँले देशभक्ति गीत गाउनुभयो, सबै नेपालीको मन ठाडो हुने खालको गीत हो यो, र यसको लागि धेरै धेरै धन्यवाद यहाँलाई। र अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ, अन्त्यमा सम्झना सन्देश राख्न सक्नुहुन्छ, अन्त्यमा के भन्न चाहनुहुन्छ?
0: सर्वप्रथम हजुरलाई धेरै माया मिठो सम्झना,
1: धन्यवाद।
0: टेक्निकलमा को हुनुहुन्छ उहाँलाई पनि मिठो माया मिठो सम्झना, अनि मेरो घर परिवारमा रहनुहुने मम्मी बाबा दिदी बहिनी फुपू पुसाई सबैलाई भन्दै छुट्टिन्छु। बाबाई।
1: हँ, बाबाई। उहाँ हुनुहुन्थ्यो जाजरकोट कार्की गाउँबाट बिमला सिंह ठकुरी, उहाँले कल गर्नुभयो हाम्रो स्टुडियो टेलिफोन नम्बर 0142122 नम्बरमा, र निकै मिठो आवाजमा गीत सुनाएर जानुभएको छ। यसै गरी तपाईँहरूमा पनि प्रतिभाहरू छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0142122 नम्बरमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। फटाफट नम्बर डायल गर्नुहोला, नम्बर खुल्ला नै छ यहाँहरूको लागि र यहाँहरूको लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। र अहिलेको लागि नम्बर खुल्ला छ, नम्बर डायल गर्नु 0142122। र प्रतिभाहरू छ भने सुनाउनुहोस्, हाम्रो बेमलाजी जस्तै, जसरी सुरिलो आवाजमा मिठो आवाजमा गीत सुनाएर जानुभएको छ। र आवाज सुरिलो नै हुनुपर्छ, मिठो नै हुनुपर्छ भन्ने छैन, प्रतिभा जस्तो छ त्यस्तै यहाँहरूले सुनाउन सक्नुहुन्छ। यहाँहरूको प्रतिभा हामीले राम्रो नराम्रो भन्नु मिल्दैन, र सबै प्रतिभालाई उत्तिकै स्थान उत्तिकै सम्मान दिनुपर्छ, र त्यो भएर प्रतिभा छ भने सुनाउनुहोस्। र कसैले पनि नसोच्नुहोस् मैले प्रतिभा सुनाउन सक्दैन, मसँग प्रतिभा छैन भन्ने कुरा, यदि प्रतिभा छ भने सुनाउन सक्नुहुन्छ, त्यो राम्रो होस् या नराम्रो होस्। र पक्कै पनि प्रतिभा नराम्रो भन्ने हुँदैन, होला कोहीभन्दा कोहीको कम होला, कोहीभन्दा कोहीको कम होला, तर पनि हामी कोभन्दा को कम भन्ने सोच्नुपर्छ। भर्खरै गाएको गीत अनुसार नेपाली कहिले पनि झुक्दैन भने जस्तै आफू झुक्नु हुँदैन, कोहीभन्दा कोही कम सोच्नु हुँदैन, र सबैजना आफ्नो ठाउँबाट अगाडि नै हुनुहुन्छ, सबैजना आफ्नो ठाउँबाट राम्रै गर्दै हुनुहुन्छ र राम्रो नै हुनुहुन्छ भन्ने सोच्नुपर्छ आफूले चाहिँ। आफूले आफ्नो विश्वास गर्नुभयो भने, आफूले आफूमा विश्वास गर्नुभयो, आफूले आफ्नो माया गर्नुभयो भने, अनि मात्र अरूले आफूको विश्वास अनि माया गरिदिन्छ। त्यही भएर सर्वप्रथम आफूसँग पूर्ण रूपमा विश्वासिलो हुनुपर्छ, आत्मविश्वासिलो हुनुपर्छ, म पनि केही गर्न सक्छु भन्ने हुनुपर्छ, केही गर्न सक्दैन भन्ने चाहिँ हुनुहुँदैन भन्ने लाग्छ मलाई। त्यही भएर प्रतिभा छ भने सुनेका चाहिँ 4512 नम्बरमा कल गरेर प्रतिभा सुनाउनुहोस्। र अहिलेको लागि हामी छोटो बालगीत सुन्छौँ, टेक्निसियन कक्षबाट इसारा मिल्दैछ मलाई, र हामी छोटो बालगीत सुन्छौँ। बालगीत सुनिसकेपछि पुनः आउनेछौँ, सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नजानुहोस् है त।

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्रणाली धम्बोजी गुल्मा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
2: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रम पिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
3: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
2: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक, नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
3: सम्पर्क 97051148 70
2: सोफा हब नेपालगञ्ज
3: विश्वासमा नम्बर 1
2: क्वालिटीमा सबैभन्दा बेस्ट
4: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
5: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
4: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
5: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
4: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
5: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97639711786 र 98224392377
6: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 MHz हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94 मेगाहर्ज अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.rg.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने अनि अर मुत्सु म तपाईँको कार्यक्रम प्रस्तुता अर्जुन। अब फटाफट नम्बर डायल गर्नु 081-415-122 यो नम्बर यहाँको लागि खुल्ला छ। भाइ बहिनीहरूमा रहेका प्रतिभाहरू छन् भने हामीसँग जोडेर कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि यो नम्बर खुल्ला नै छ 081-415-122 नम्बर कल गर्नुहोस् र रहेका प्रतिभाहरू छन् भने जोडिएर प्रतिभा सुनाउन सक्नुहुन्छ। नम्बर खुल्ला नै छ, नम्बर डायल गर्नुहोस्। र हामी कार्यक्रम सकिसकेपछि कार्यक्रमलाई भिडियोमा पनि अपलोड गर्नेछौँ। रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको फेसबुक पेज छ, त्यसै गरी रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको युट्युब च्यानल पनि छ। दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला र कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला र कमेन्ट छोडिएको कमेन्टलाई मनन गर्दै हामी कार्यक्रमलाई अझ अगाडि बढाउनमा मद्दत पुग्नेछ र यहाँहरूको कमेन्टलाई हामी मनन गर्नेछौँ, उच्च स्थान दिनेछौँ। त्यसै गरी अन्य पनि सुलास प्रतिक्रिया छ र प्रत्यक्ष कलमै जोडेर सुलास प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि स्टुडियोकै टेलिफोन नम्बर 081-415-122 नम्बरमा कल गरेर हामीसँग जोडिएर यहाँहरूमा रहेका कुनै पनि सुलास सुझाव एवं प्रतिक्रिया छ भने छोड्न सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम सकिसकेपछि कल गर्नुहोला र त्यसै गरी हाम्रो स्टुडियोसम्मै आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। नेपालगञ्ज वरिपरि रहनुभएका भाइ बहिनीहरू हुनुहुन्छ, स्टुडियोसम्मै आउन चाहनुहुन्छ, एउटा हाम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, नम्बरको लागि प्रतीक्षारत रहनुहोला र अहिलेको लागि नम्बर डायल गर्नु 081-415-122 नम्बर यहाँको लागि खुल्ला नै छ। र भाइ बहिनीहरू हामी शनिबार विशेषमा छौँ, आज शनिबार यहाँहरूको प्रतिभा लिइरहेका छौँ, प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि नम्बर खुल्ला छ र मिठा मिठा गीत सुनाएर हामीले पनि रमाइलो गरिरहेका छौँ यहाँहरूलाई। बालगीतहरू, देशभक्ति गीतहरू हाम्रो भाइ बहिनीहरूले सुनाउँदै हुनुहुन्छ, मैले पनि सुनाएँ अघि, र अन्य बालगीतहरू सुनाएर यहाँहरूलाई रमाइलो गराउँदैछौँ। र अब पालो तपाईँको प्रतिभा सुनाउने रमाइलो गराउने, त्यसको लागि नम्बर डायल गर्नु 081-415-122 यो नम्बर खुल्ला नै छ भाइ बहिनीहरू। र हिजो भर्खर रक्षाबन्धन सकिएको छ, जनै पूर्णिमा नेपालमा त मैले बारम्बार जानकारी गराइरहेको छु, हामी दुःखद घडीमा छौँ, शोकमा छौँ। त्यसैले यो वर्ष चाहिँ हामी हर्षोल्लासका साथ जनै पूर्णिमा रक्षाबन्धन मनाउन नपाए तापनि अन्य अन्य वर्षमा मनाउने नै छौँ। र पक्कै पनि आफ्नो ठाउँबाट, आफ्नो क्षेत्रबाट, आफ्नो गाउँमा सो शान्तिपूर्ण तरिकाले, एउटा दुःखमा भए पनि सो शान्तिपूर्ण तरिकाले सबैजना रक्षाबन्धन मनाउनु भयो होला नि भाइ बहिनीहरू लगायत अन्य श्रोताहरूले। र पक्कै पनि हामीले हिजो भर्खर रक्षाबन्धन मनायौँ, आउनुहोस् कल गर्नुहोस् 081-415-122 नम्बरमा। र कसरी मनाउनु भयो हिजो रक्षाबन्धन, सो कुराकानी गर्नुपर्छ हामीले, र यहाँहरूले कसरी मनाउनु भयो आफ्नो हिजोको कुराकानीहरू सेयर गर्नुहोस्, कसरी यहाँहरूले रक्षाबन्धन मनाउनु भयो, कस्तो भयो, के भयो भन्ने कुरा। र अबको 6-7 दिनपछि कृष्ण जन्माष्टमी पनि आउँदैछ, 2083 भदौ 19 गते शुक्रबारका दिन परेको छ कृष्ण जन्माष्टमी, र यसको पनि यहाँहरूलाई शुभकामना छ, राम्रोसँग जन्माष्टमी मनाउनु होला। र जन्माष्टमीमा भाइ बहिनीहरू लगायत श्रोताहरू व्रत बस्ने प्रचलन छ हाम्रो समुदाय लगायत हाम्रो नेपालीहरूमा, र कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू सो बस्नुहुन्छ व्रत पनि जन्माष्टमीमा। र पक्कै पनि भाइ बहिनीहरू एवं श्रोताहरू यति कोही बोइज बस्नुहुन्छ भने एउटा राधा जस्तै वा अन्य अन्य मागहरू लगायत, अब म राधा जस्तै गर्ल्स या केटी पाम भनेर बस्नुहुन्छ भने कतिपय अब हाम्रो महिला दिदीबहिनी, दाजु दिदीबहिनी, आमाहरू चाहिँ एउटा कृष्ण जस्तै एउटा भाइ होस्, दाई होस् लगायत, अब आफ्नै मान्छे जोसुकै भए पनि कृष्ण जस्तै मान्छे होस् भन्ने एउटा सोच लगायत अन्यहरू पढाइ हुन्छ हुनसक्छ लगायत विभिन्न सुख स्वास्थ्य समृद्धि र दीर्घायुको कामना गर्दै उहाँहरू व्रत बस्ने गर्नुहुन्छ, र यसको लागि उहाँहरू व्रत बस्नुहुन्छ। र एउटा रमाइलो दिन आउँदैछ जन्माष्टमी, हाम्रो गाउँघरतिर त जन्माष्टमीको समयमा एउटा राधा कृष्णकै फोटोहरूदेखि लिएर समग्र सजावटहरूदेखि लिएर सो सबै त्यो नै हुने गर्छ, कृष्ण जन्माष्टमीकै माहौल बन्ने गर्छ एउटा। र भाइ बहिनीहरू अबको 5-6 दिनपछि आउँदैछ, त्यसको लागि तयारी गर्नुहोला राम्रोसँग, र तयारी गर्दै पनि हुनुहुन्छ कतिपय भाइ बहिनीहरू श्रोताहरू,
र तयारी गर्दै गर्नुहोस् गर्नुहोस् पनि भन्न चाहन्छु। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नुहोस् 081-415-1122 नम्बर खुल्ला छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने हामीसँग जोडिएर प्रतिभा सुनाउन सक्नुहुन्छ। कुनै पनि प्रतिभा छ, गीत, गजल, मुक्तक, शायरी, चुटकिल्ला, कविता, स्पिच, यी सब प्रतिभाहरू छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि टेलिफोन नम्बर खुल्ला नै छ, फटाफट नम्बर डायल गर्नुहोस् 081-415-1122। र कल आज एकदम कम नै आइरहेको छ, त्यो भएर म नै प्रतिभा सुनाउनु पर्ने हुन्छ जस्तो लाग्छ भाइ बहिनीहरू। यहाँहरूको कल त खासै आइरहेको छैन, त्यो भएर म नै प्रतिभा सुनाउँछु। कस्तो लाग्छ, सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला है। त अब को क्रममा मेरो प्रतिभा यस्तो छ,

0: माया तिमी नै मेरो मनमा मेरो दिलको धड्कनमा तिमी बिना अधुरो लाग्छ जीवन एक्लो यो माया तिमी नै मेरो मनमा मेरो दिलको धड्कनमा तिमी बिना अधुरो लाग्छ जीवन एक्लो यो माया तिमी नै मेरो मनमा मेरो दिलको धड्कनमा तिमी बिना अधुरो लाग्छ जीवन एक्लो तिम्रो सास रम्छ हात थाम्छ मेरो मनले तिमी बिना एक्लो हुन्छु बेक्लो एक्लो पनले तिम्रो सास थाम्छ हात थाम्छ मेरो मनले तिमी बिना एक्लो हुन्छु बेक्लो एक्लो पनले यो माया तिमी नै मेरो मनमा मेरो दिलको धड्कनमा तिमी बिना अधुरो लाग्छ जीवन एक्लो यो हाँ यो छोटो प्रतिभा मेरो थियो भाइ बहिनीहरू रुवाखोकी लगाइरहेको छ मेरो पनि स्वास्थ्य अवस्था खासै राम्रो छैन त्यो भएर कस्तो कस्तो लाग्छ भने प्रतिक्रिया दिनु होला र पक्कै पनि भोइस खासै राम्रो आएको छैन जस्तो मैले चाहिँ महसुस गरेको छु र यहाँलाई पनि महसुस गर्नुभएको होला र समग्र कार्यक्रम जस्तो लाग्छ त्यस्तो लाग्छ प्रतिक्रिया दिनुहोला प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर कार्यक्रम सकिसकेपछि खुल्ला नै रहनेछ र सोही नम्बरमा कल गरेर सलाह प्रतिक्रिया दिन सक्नुहुन्छ अहिलेको लागि नम्बर डायल गर्नु 0112 1122 र कल गरेर यहाँहरूमा रहेको प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ यहाँहरूको प्रत्यक्ष हामी कल लिएर यहाँको कुरा यहाँहरूसँग कुराकानी गरेर यहाँको प्रतिभा लिनेछौँ त्यसको लागि नम्बर छोडेका छौँ यो नम्बरमा कल गर्नुहोला भन्दै हामी छोटो बालगीत नै सुन्छौँ कि बालगीत सुनिसकेपछि पुनः आउनेछौँ सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नजानुहोला अबको क्रममा छोटो बालगीत यहाँहरूको लागि स्वीकार्नुहोस् है त
1: सुन न बहिनी टेलरको सबै सामान भइसक्यो मेसिन कहाँबाट ल्याउने होला
2: ओहो दाइ त्यति पनि थाहा छैन नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ
3: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज हामी कहाँ अनमोल ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ सम्पर्क नम्बर 98481283 98 224 1472 र 98 224 5278
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
5: हो र यो अस्पतालमा के सुविधा छन् नि
6: 24 घन्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
5: सम्पर्क नम्बर 081535717
6: खुसीको खबर
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
6: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
5: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
7: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
6: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
5: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
8: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94.5 MHz अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94.5 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ विनुजीले भनी अनियत मत्सु म तपाईँको कार्यक्रम प्रस्तोता अर्जुन। र भाइ बहिनीहरू हामी नेपालको बिलासपुर स्थित रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ। शनिबार विशेषमा छौँ, कार्यक्रम बाल प्रतिभा लिएर हामी उपस्थित नै छौँ तपाईँहरूको माझमा। र तपाईँहरू कल गर्नु 0815-1122 नम्बर यहाँहरू यो नम्बर यहाँको लागि खुल्ला नै छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने सुनाउनु छ। अब हामी कार्यक्रमको अन्त्यन्त्यमा पनि छौँ, यदि कलाको खण्डमा एउटा दुइटा कल मात्र हामी लिनेछौँ। त्यो भएर फटाफट नम्बर डायल गर्नु 0815-1122। र यहाँहरूमा रहेका प्रतिभाहरू छन् गजल, मुक्तक, कविता, चुटकिला, सायरी, गीत, स्पिच, यस्ता प्रतिभाहरू छन् भने कल गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोला 0815-1122 र यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने सुनाउनुहोला। र भाइ बहिनीहरू हामी कार्यक्रम सकिसकेपछि भिडियो अपलोड गर्नेछौँ। भिडियो जस्तो लाग्छ त्यसै सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला। युट्युब च्यानल छ रेडियो कृष्णसार एफएम 94.5 MHz, त्यसै गरी हाम्रो फेसबुक पेज छ रेडियो कृष्णसार एफएम 94.5 MHz भनेर, त्यो पेजमा पनि गएर यहाँहरूले कमेन्ट बक्समा कमेन्ट छोड्न सक्नुहुन्छ, भिडियो हेर्न सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममा अन्य पनि सलाह सुझाव प्रतिक्रिया छ, प्रत्यक्ष कलमै जोडेर सलाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्ने छौँ। र यही नम्बर हो स्टुडियोको टेलिफोन नम्बर 0815-1122, यसै नम्बरमा कल गरेर पनि सलाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी अन्त्यमा पनि नम्बर छोड्ने छौँ, त्यो नम्बरमा पनि कल गरेर सलाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ भने, स्टुडियोसम्मै पनि आएर प्रतिभा सुनाउन चाहनुहुन्छ भने पनि कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्ने छौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-1122, नम्बर यहाँको लागि खुल्ला नै छ। र भाइ बहिनीहरू मैले जानकारी गराइरहेको छु, तपाईँहरूको कल नआएको खण्डमा विभिन्न जानकारीहरू यहाँको लागि लिएर आइरहेको छु। र हामी यसै क्रममा जानकारी दिने नै गर्छौँ भाइ बहिनीहरूलाई कल नआएको खण्डमा। र मैले कार्यक्रमको शुभारम्भ पनि जानकारी गराइसकेको छु कि कार्यक्रममा हामी विभिन्न श्रृङ्खलामा फरक फरक प्रस्तुति लिएर आउने गर्छौँ। जस्तै कि आज हामी यहाँहरूको फोन कल मात्रै लिइरहेका छौँ भने कुनै कुनै एपिसोडमा हामी भाइ बहिनीहरूलाई स्टुडियोसम्म निम्त्याएर, भाइ बहिनीहरूलाई स्टुडियोसम्म ल्याएर उहाँहरूको प्रतिभा सुन्ने गर्छौँ भने, भाइ बहिनीहरूकै दैनिकीसँग सम्बन्धित व्यावहारिक कुराहरूसँग सम्बन्धित, भाइ बहिनीहरूसँगै सम्बन्धित विषयवस्तुमा, सम्बन्धित विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर आएर हामी स्टुडियोसम्म कुराकानी गर्ने गर्छौँ। भाइ बहिनीहरूलाई उपयोगी हुने गरी, भाइ बहिनीहरूलाई जानकारी, भाइ बहिनीहरूलाई महत्त्व दिएर र एउटा भाइ बहिनीहरूलाई केही ज्ञान सिप मिलोस् भन्ने उद्देश्यले एउटा विषयवस्तु बनाएर हामी स्टुडियोसम्म विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरू ल्याएर कुराकानी गर्ने गर्छौँ। त्यसै क्रममा आज हामी यहाँहरूको कल मात्रै लिइरहेका छौँ। फोन कल 0815-1122 नम्बरमा कल गर्नुहोला। र मैले जानकारी गराइ नै सकेको छु कि प्रतिभाहरू छन् भने कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल गरेर स्टुडियोसम्म आउन सक्नुहुन्छ भने हामी विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर स्टुडियोसम्म पनि कुराकानी गर्ने गर्छौँ। त्यसै क्रममा आज हामी फोन कल मात्रै यहाँहरूको लिइरहेका छौँ। र फोन गर्नुहोस् फटाफट 0815-1122। र अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि छौँ, सकभर हामी एउटा कल मात्रै लिन भ्याउनेछौँ यदि कल आएको खण्डमा। र कल नआएको खण्डमा अब हामी कार्यक्रमबाट बिदा मागेर जानुपर्ने हुन्छ। कार्यक्रमको अन्त्य अन्त्यमा हामी आइसकेका छौँ र अहिलेको हाम्रो स्टुडियोको घडीमा 10:52 जान लागिसकेको छ। र पक्कै पनि अब हामी बिदा मागेर जानुपर्ने हुन्छ यहाँहरूको माझबाट। र समय डाँडा काटिसकेको नै छ भाइ बहिनीहरू, र यहाँहरूले सबैजना धेरै धेरै सुन्नुहुन्छ कार्यक्रममा, धेरै मन पराउनुहुन्छ, मैले प्रतिक्रियाहरू पाइरहेको हुन्छु, यहाँहरूको सेला सुझावहरू आइरहेको हुन्छ। र सोही सेला सुझाव प्रतिक्रियाहरूलाई मनन गर्दा हामी अगाडि बढिरहेका छौँ र कार्यक्रमलाई अझै राम्रो, अझै उत्कृष्ट बनाउनको लागि यहाँहरूको सेला सुझाव प्रतिक्रियाले धेरै मद्दत मिलिरहेको छ हामीलाई र प्रभाव पाइरहेको छ यहाँहरूको सेला सुझाव प्रतिक्रियाले। र अझै पनि सेला सुझाव प्रतिक्रिया छन् भने दिनुहोला, र कार्यक्रम कसरी अगाडि बढाउने र कार्यक्रमलाई कसरी राम्रो गर्न सकिन्छ र कार्यक्रममा अझ के भइदियो हुन्छ जस्तो लाग्छ भने सेला सुझाव एवं प्रतिक्रिया दिनुहोला। र सोही सेला सुझाव एवं प्रतिक्रियालाई मनन गर्दै हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ, बढाउन सहज हुनेछ, मद्दत हुनेछ। र पक्कै पनि यहाँको सेला सुझाव एवं प्रतिक्रियाको लागि हामी पूर्ण आशावादी पनि छौँ भाइ बहिनीहरू। त्यसको लागि स्टुडियोको टेलिफोन नम्बरमा कल गर्नुहोला कार्यक्रम सकिसकेपछि। र अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइ नै सकेका छौँ भाइ बहिनीहरू। अब हामी कल लिन भ्याउने छैनौँ, यहाँहरूको फोन कल लिन भ्याउने छैनौँ। र अब हामी यहाँको कल आएको खण्डमा कल दिन हामी असमर्थ हुनेछौँ, यसको लागि म क्षमाप्राप्ति चाहन्छु भाइ बहिनीहरू। र अब हामी कार्यक्रमबाट बिदा मागेर जानुपर्ने हुन्छ। आजको कार्यक्रममा कल गर्नुभयो
जाजरकोट कार्की गाउँबाट बिमला सिंह ठकुरी, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि भाइ बहिनीहरूले कल ट्राई गर्नुभयो, कल गर्नुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.np, अफिसियल फेसबुक पेज हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र एफएम फ्रिक्वेन्सी 94.5 MHz को माध्यमबाट सुनेर साथ दिनुभयो। यसको लागि शून्य श्रोताहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। शून्य श्रोता एवं भाइ बहिनीहरूलाई संसारको जुनसुकै कुनामा बसेर सुनेर साथ दिनुभयो अनलाइनका माध्यमहरू र एफएम फ्रिक्वेन्सी पश्चिम नेपालका क्षेत्रहरूमा सुनेर साथ दिनुभयो, यसको लागि सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई टेक्निसियन कक्षामा रहेर साथ दिनुभएको बिनुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब हामी अन्त्यमा नम्बर छोड्दैछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि अन्त्यमा नम्बर टिप्नु होला र नम्बरमा कल गरेर स्टुडियोसम्म आउन सक्नुहुन्छ। नम्बर यस्तो छ, टिप्नु होला है त, 9768248501 97648450197682485 01 यो नम्बरमा कल गरेर हामीले स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुभयो र नम्बर टिप्नु नै भएको होला भन्ने पूर्ण आशा छ हामीलाई, र यसै नम्बरमा कल गरेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भनी हाम्रो स्टुडियोकै टेलिफोन नम्बरमा पनि कल गरेर आफ्नो नाम टिपाउन सक्नुहुन्छ कार्यक्रम बाल प्रतिभाको लागि भनेर। यो स्टुडियोको नम्बरमा कल गरेर नाम टिपाउनु होला र यहाँहरूको नाम आएको खण्डमा हामीहरूलाई स्टुडियोसम्म निम्त्याउनेछौँ र बोलाएर यहाँको प्रतिभा सुन्नेछौँ। र यति भन्दै अब हामी कार्यक्रमबाट बिदा हुनु नै पर्ने हुन्छ। सुनेर साथ दिनुभयो सुनेर श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुनेर श्रोता एवं भाइ बहिनीहरूलाई कल गर्नुभयो, कल गर्ने भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निसियन कक्षबाट साथ दिनुभयो टेक्निसियन बिनुजीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। यति दिन मलाई साथ दिनुभयो, तपाईँहरूको आवाज ममा र मेरो आवाज तपाईँहरू माझ पुऱ्याउनु भयो, त्यसको लागि बिनुजीलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउँदै गरेको कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। सुख स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना फेरि पनि दिन चाहन्छु। र अर्को एउटा कुरा फेरि के हो भने, जुन बाढी पहिरो आयो त्यसमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोकका कुल परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत अर्जुन बिदा हुन्छु। नेक्स्ट श्रृङ्खलामा भेट्ने बाचा गर्दै यसपछिको रेडियो कृष्णचार्यमको नियमित कार्यक्रम 11 बजे गीतहरू सुन्न सक्नुहुन्छ, 12 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ भन्दै अहिलेको कार्यक्रम बाल प्रतिभाबाट म कार्यक्रम प्रस्तुत अर्जुन बिदा हुन्छु। हवस् त, नमस्ते, शुभ दिन।

0: मेगाहर्ज कृष्णसार जति गति
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जति गति
3: बीर डेंटल
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-532-375।
6: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
6: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
6: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
9: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
9: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081-535-717।
2: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जति गति तेज।

के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गर्ने सोचमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियो निर्माण गर्ने सोचमा हुनुहुन्छ अथवा कुनै मोडल बन्ने सपना बोकेर भौतारी रहनु भएको छ? यदि यसो हो भने हामीलाई सम्झनुहोस्। हामी कहाँ स्तरीय गीत संगीत रेकर्ड गर्नुका साथै म्युजिक भिडियो निर्माण सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ र उत्कृष्ट बजार व्यवस्थापनका लागि सधैँ सम्झनुहोस् हिम सम्झौता डिजिटल प्राली। साथै नव कलाकारहरूलाई विशेष स्थान दिइन्छ। हामीले उत्पादन गरेको गीत संगीत हेर्नका लागि हिम सम्झौता डिजिटलको आफ्नो युट्युब च्यानल हिम सम्झौता डिजिटल क्लिक गरेर यहाँ भएका गीत संगीतहरूलाई हेर्न नभुल्नुहोला। साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला र हिम सम्झौता डिजिटलको अत्यन्तै लोकप्रिय कार्यक्रम संगीत समर्पण हरेक दिन बिहान एनटीभी प्लसमा 38 बजे प्रसारण भइरहेको छ, हेर्न नभुल्नुहोला। पुनः प्रसारण दिउँसो 1 बजे। सम्पर्क हिम सम्झौता डिजिटल म्युजिक प्राली म्यानेजिङ डाइरेक्टर नन्दराम परियार, मोबाइल नम्बर 98146 96 47 26 98146 96 47।

0: रंग गाउँ दै देश मेरो एभरेस्ट रंग बहार
1: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: नमस्ते दाइ
3: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
2: विदेश नाटेको दाइ प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
3: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
6: हाम्रा विशेषताहरू
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
6: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
5: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
6: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
9: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको शुभकामना सहित अमूल्य म्युजिक प्रणाली सगौरा प्रस्तुत गर्दछ दिलमाया बुढाको तीज सांगीतिक कोसेली माया प्रेम लगाम कि अविवाहितहरूले पनि त यो तीजमा व्रत बसिसकेपछि वर मागेको पुग्छ भन्छन् नि विनोद लोहनीको उत्कृष्ट लय सृजना अनि महेन्द्र विशीको मन लोभ्याउने शब्द सृजना भित्र प्रेम घिमिरे र दिलमाया बुढाको सुमधुर आवाज अब बजारमा

0: 考えです。メルエブレスト。
1: はい、के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थायराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबीबीएस एमडी केयु IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
3: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
1: उपलब्ध सेवाहरू
3: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
3: सम्पर्क नम्बर 081536667 98215 97532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
1: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
1: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
1: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
2: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98586350077 98580 1195 र 98580 3611 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
5: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
6: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
8: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर
2: 98487766। कौशल्या
3: मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 12 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भोटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 626 जना पुग्यो 2426 जना सम्पर्कविहीन आज चौथो दिन पनि खोजी र उद्धार सहितका काम निरन्तर चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमिन मुनि व्यवस्थापन गरिने डीएनए नमुना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल बाढीको जोखिम भने कायमै सतर्कता अपनाउन आग्रह चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो 554 जनाको अवस्था थाहा हुन सकेन र टप N20 श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सिएसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर भोटेकोशी र त्रिशुली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी बिहान 10 बजेको अनुसार रसुवामा 13 नुवाकोटमा 51 धादिङमा 45 गोरखामा 48 नवलपरासी पूर्वमा 158 नवलपरासी पश्चिममा 47 तनहुँमा 31 र चितवनमा 233

0: 30 जनाका शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4,451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढीमा परेर 2,426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढीको 4th दिन आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। तर जङ्गल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। रसुवाको भोटेको सीमा बुधबार आएको विनाशकारी बाढीपछि चितवनमा सङ्कलन गरिएका तर पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढीपछि जिल्लामा अहिलेसम्म सङ्कलन भएका 233 शवमध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट सङ्कलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि सबै शवको डिएनए नमुना सङ्कलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6,75,00,000 रुपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35औं बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। आज बाढी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमानसहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी बुधबार भोटेकोसी रसुवामा आएको बाढीपछि त्यस क्षेत्रमा थप बाढीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ। यसबारेमा बाढी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोसी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखो रहन भने आग्रह गरिएको छ। बाढी बुलेटिन अनुसार चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्विरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ्दै गएको छ। यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुङ्गा माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ। त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढीविद विनोद पराजुलीले बाढीको खतरा बढेमा पूर्व सूचना जारी हुनेछ। भोटेकोसीमा बाढीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो। महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ। त्यसैले सतर्कता अपनाउन आवश्यक छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका धेरै तथा मधेश र कोशी प्रदेशको तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। पहाडी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। त्यस्तै आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की लगायतका 34 जिल्ला र आसपासका क्षेत्र भएर बग्ने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी सूचनामा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली, भोटेकोसीको बाढीले बगाएर ल्याएको सेप फोड्ने 29 पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो 2426 जना सम्पर्कविहीन आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमिनमुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा नुवाकोट र धादिङका बाढी पीडितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था व्यक्ति कम्पनी क्लब तथा नागरिक स्तरबाट बाढी पीडितका लागि खाद्यान्न लत्ता कपडा भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भुसालले बुधबारको बाढीले रसुवा नुवाकोट धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत सङ्कलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोसीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रुपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखुखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरुङ जिरोङ नाकामा भएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोलीसहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपदका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको को छ। बुधबार बिहान नेपाल तर्फबाट सुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी20 क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए11सँग खेल्दैछ। यो खेल डार्विनको मारारा क्रिकेट मैदानमा दिउँसो 1:15 बजे सुरु हुनेछ। सेमिफाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार र 2 खेलमा जित निकालेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो 2426 जना सम्पर्कविहीन आज चौथो दिन पनि खोजी र उद्धारसहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमिनमुनि व्यवस्थापन गरिने डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरको आधारमा अभिलेख राखिने। भोटेकोसी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल बाढीको जोखिम भने कायमै सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी20 श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सिएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: ओहो, आज डाइह नै मजा लागत हो, मजासे दवाई करेना कहटु।
8: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
7: ए बात त ठिक कहिलो, साच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
8: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे NICU, PICU, ICU, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
7: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
8: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो, कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
9: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
9: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
9: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
4: मेडिकेयर क्लिनिक। महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: California. Extreme energy drink.
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: आज म एकदम खुसी छु।
2: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिने बाबालाई भनेर जान्छु।
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
2: ल ल हुन्छ हुन्छ ल।
3: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट इएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत इएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 9850303479 र 9840821380
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
5: हो र यो अस्पतालमा के सुविधा छन् नि
6: 24 घन्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
5: सम्पर्क नम्बर 081535717
7: खुसीको खबर
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
6: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081536465 98239680665 र 98482804665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चौक नेपालगञ्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
0: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।

0: मेगाहर्ज कृष्णसार जतिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भोटेकोसी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 जनाभन्दा धेरै मानिस सम्पर्कविहीन भेटाएका शवको पहिचान गर्न पनि समस्या त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ सुरु सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष काङ्ग्रेसको माग भोटेकोसीमा बाढी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्त्वपूर्ण हुने अमेरिका र इरानमा वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाई र नेपालका बाढी पीडितका लागि टप N20 श्रृङ्खला मार्फत सहयोग अभियान नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेकोसी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ प्रहरीका अनुसार बाढीका कारण 626 जनाभन्दा बढीको शव विभिन्न ठाउँमा फेला परेको छ अझै 2500 जनाभन्दा धेरै मानिस हराइरहेका विवरण छ यसैबीच बाढीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शवमध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो शव पहिचानका लागि तस्विर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानुनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट सङ्कलन गरेका 233 शवमध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ जिल्ला प्रशासन कार्यालय चितवनले अब DNA परीक्षणका लागि नमुना सङ्कलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढीमा बेपत्ता बनेका विदेशी पर्यटकमध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन् नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ सुरु गरेको छ सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ गएको बुधबार आएको बाढीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोसी बाढी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढे प्रधानमन्त्री बालेन्द्र शाहलाई

0: नौबुदे माग बुझाउनु भएको छ। केही बाढी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ, भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाइका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सडक पुनर्सञ्चालन र सब व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको काङ्ग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौँ पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभएको छ। उद्धार तथा राहतमा पालिकासँग सङ्घीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक सङ्घ संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नुभएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फँसेको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न ठाउँमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध बनेको थियो। लेदोसहित सडकमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खुशीको खबर,
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465, नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भुटेकोशी नदी हुँदै आएको भीषण बाढीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चिनी एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिसाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदोसहितको भयानक बाढी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी सुरु भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्युयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठुलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठुलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भिरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरानबीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसङ्घले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जुन 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए तर दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्व योजनाअनुसार अघि बढ्न सकेको छैन। अब खेल खबर। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन्टी 20 श्रृङ्खला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात् गोलापत्था समेत गरिने नर्दर्न टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। सङ्कलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरुष क्रिकेट टोली अहिले भिक्टोरिया सिए 11सँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सिए 11लाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अङ्कसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमिफाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ सुरु। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्षी काङ्ग्रेसको माग। भोटेकोशीमा बाढी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्त्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाई। र नेपालका बाढी पीडितका लागि टप इन्टी 20 श्रृङ्खला मार्फत सहयोग अभियान।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला।
2: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो।
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला,
8: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
7: हाम्रा विशेषताहरू,
8: अनुभवी तथा दक्ष शिक्षक भएको,
7: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
8: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
8: वातानुकूलित कक्षा कोठा,
7: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
8: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
7: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
8: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
9: Back to back, back to back.
10: In this song, on
9: stay tuned.

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717।
6: Back to back, back to back.
7: In this song
6: on. Stay tuned.

0: sip on ya.
1: Extreme energy drink.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
7: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा, पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल, सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
9: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
2: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
2: विशेषताहरू। दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 9805549451।
4: खुल्यो खुल्यो खुल्यो
5: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
5: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 9815226711 र 9820183786। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
6: चर्चा छ मार्केटमा, हाम्रो नाम धन्किन्छ।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
8: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
7: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
8: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
7: बागेश्वरी कान स्वास्थ्य सेयर केन्द्र,
8: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
7: सम्पर्क नम्बर 9848206697, 9858023697 र 9800143697।
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मलाई माया गर्छु कि नै?
1: अँ
0: अनि मलाई

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
1: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: drip on ya.
1: Extreme energy drink.
2: Beer Dental, Beer Dental, Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बी डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: यो कृष्ण सार एफएम
6: 94 MHz कृष्णसार जत्तिकै तेज।
7: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: drip on ya.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
6: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
7: प्रदान गरिने सेवाहरू
5: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
6: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
5: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
6: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
9: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
9: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081-535-717।
10: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
11: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
10: हाम्रा विशेषताहरू
11: अनुभवी तथा दक्ष शिक्षक भएको,
10: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
11: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
10: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
11: वातानुकूलित कक्षा कोठा,
10: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
11: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
10: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
11: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422 98580 27994.
0: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
13: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: böyle banyo. Extreme energy drink.
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएसकेयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो। उद्धार कार्य पुनः सुरु।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम।
0: तादिङ बेसी जाने वैकल्पिक सडक पनि सञ्चालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी।
2: र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै 1-2 स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: विनाशकारी बाढीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने सङ्केत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चिनिया अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
3: दुर्बा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर लिएर आयो। अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ। यदि त्यो जोखिममा छ भने अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
2: भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 रसुवा बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
4: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घन्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन। र अब मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यस्तै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, हराइरहनु भएको छ। र तपाईँको चाहिँ 219 चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बिचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
2: भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिङ सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लिदो तथा बाटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सडक भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी 10 भदौको बाढीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सडक सम्पर्क विच्छेद भएको थियो। हाल बाढीको जोखिममा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सिआइएनलाई जानकारी दिनुभयो।
5: देशभरकै कुरो गर्नुपर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नुपर्दाखेरि चाहिँ विशेष गरी बाढी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि, रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
2: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 येलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यु गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यु गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
2: युरोपियन युनियन ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 का 576 सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल एले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृङ्खला टुङ्ग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किङ्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
1: सन्तोषी रावल। बाढीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
7: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरहेको छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ
1: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
9: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
8: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
10: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
11: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
10: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
14: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढीको जोखिम बढ्ने गरेको छ। बाढीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
1: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। दुई वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
2: हाम्रो दुईचोटि पस्यो, पहिला त्यो साँक्रो थियो, नदी उता थियो, हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ, बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने, माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
1: राप्ती सोनारी तिनका कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
3: सरकारले दिएको 57 घर कति हो, त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो, यो जयाजात बनाएर लगिदिन्छ, खाने पिने सारा सब सुहा बनाउँछ क्या। अहिले पनि अब खोला बढ्न बित्तिकै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन, बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यहीँ बस्न परेको छ जोखिम ठाउँमा। अब बसौँ पछि अब सिक्तालाई ढाइरह हुन्छौँ, जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्तासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ, अहिले चाहिँ बन्दैछ, बसौँ पछि गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ, सिनावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
1: बाढीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनी कि कल्पना थारूले बाढी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनु भयो, तर यो दीर्घकालीन समाधान भने होइन।
4: अगाडिको वर्षमा त धेरै नोक्सान थियो, घर डेहरी सेहरी सबै झल्यो त, बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो, फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थियो म त झन्। रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
5: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको रहेछ?
4: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
1: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
6: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अगाडि क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनिएको छ।
1: यता स्थानीय सरकारले भने बाढीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
7: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिँ छौँ।
1: विशेष गरी रातिको समयमा बाढीको सन्त्रास बढी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढी नआओस् भन्ने कामना र सचेतना
8: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ। अहिले जुन धन त गयो नै, जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिबारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौँ, तर यो दुःखद घडीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौँ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 बढी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुनर्निर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौँ।
1: अब यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौँ, त्यसको पूर्वाधार विकास गर्न सक्छौँ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान सुरु भएदेखि हाम्रो 24 घन्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुनेछ। अहिले जुन धन त गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
0: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ, होइन? अब यस यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
1: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्र राष्ट्र चिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो। तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर, होइन? भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन? हामी अन्दाजीको भरमा बोलिरहेको छौँ र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौँ, हामीले चाहिँ सरकारलाई दबाउने यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउनसक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ, होइन? अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
1: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि, किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माता हरूलाई उहाँले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
0: साझा खबरमा अब मिलिजुली नेपाली। तादिङ बेसी जाने विकल्प वैकल्पिक सडकहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सडकहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्जालमा जोडिएको छ। गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङ बेसी जाने त्रिशुली माथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेसनल अस्पताल, मनमैजु शुभम इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपिएफ अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढीका कारण प्रभावित बनिएको रसुवास्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेको छ। रसुवाको भोटीकोसी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री सङ्कलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा सङ्घ संस्थाले सरकारले तोकेको तिनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईँलाई पनि रसुवाको बाढीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ।

शुद्ध बनेका सडकहरू केही मात्रामा सुचारू हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभ

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Philip on ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।

0: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

0: Ko le poniya extreme energy drink.
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-6-89-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-5-30-244, 98-5-80-81-244।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ईसीजी, ईजी, एनसीभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।
9: रंग बहार रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेंट्स।
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
1: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-386 र 97-648-0831।
2: सूचना श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
3: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
2: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98-481-3

0: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: ओहो दाइ, कता जाँदै हुनुहुन्छ?
3: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
2: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
4: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
5: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएसका नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो नाम घन्किन्छ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: रंगाउ दिस मेरो एवरेस्ट।
1: यो बच्चा कति रोको रोई गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा

जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचिमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: बीर डेंटल
1: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: toilet pony, yeah. Extreme energy drink.
1: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
2: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बीएससी सिलाई मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
3: बीएससी सिलाई मेसिन सप्लाई घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481238 98-2-24-14-572 र 98-2-24-52-478।
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा। हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
2: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियू एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Coil upon ya. Extreme energy drink.
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक।